छ। उक्त क्षेत्रमा सड़क भाँसिएर भोटेकोशी नदीतर्फ झर्ने समस्या वर्षौ दोहोरिने समेत गरिएको छ। हाल खासमा नेपाली व्यापारीले ल्याएका लसुन, ओखर, फलफूल, रेडीमेड सामग्री तथा विभिन्न जलविद्युत आयोजनाका उपकरण बोकेका ठूला ठूला कन्टेनर रोकिएका छन्। सड़क बन्द हुँदा ट्रान्सपोर्ट व्यवसायहरूलाई अतिरिक्त लागत बेहोर्नुपर्ने अवस्था सृजना भएको छ भने यता वर्षाले भेलले ओर्लिएको भोटेकोशी नदीले तातोपानी भन्सार यार्डमा समेत कटान गरिरहेको स्थानीय बासिन्दाले बताएका छन्। साझा खबरमा अब राष्ट्रिय खबर। विगत 9 दिनदेखि जारी मीटर ब्याज पीड़ितहरूको आन्दोलन अन्तत स्थगित भएको छ। मीटर ब्याज पीड़ित पक्ष र सरकारका बीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको त्रिता यगछीबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ पुगेर असार 32 गते गृहमन्त्री सुदन गुरूङ और पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम काठमाण्डुमा आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीका बीच सघन वार्ताले सो सहमति जुटाएको छ। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मीटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बन्धककारी चेकहरू स्वत अवैध र खारेज हुने समेत बताएको छ। यसैगरी गृह मन्त्रालयले 3 महिनाभित्र बसेर विधेयकको मस्यौदा तयार गरी मीटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्ने छुट्टै न्यायाधिकरण गठन, पीड़ितहरूको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेण्टी समेत गरिने भएको छ। यसका साथै पुनः मीटर ब्याजहरूको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएसँगै पीड़ितहरूले आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरिएको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषदको बैठकले निर्णय हिजोदेखि कार्यान्वयनमा ल्याएको छ। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछ। नेपालको संविधानको धारा 168 उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो। कार्य विभाजन अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सम्हाल्नु भएको छ। त्यसै गरी कृषि, पशुपक्षी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चन चन्द्र वादीले पाउनु भएको छ। यसै गरी भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी डाक्टर दिनेश चन्द्र देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कृष्ण कुमार तामाङ समीर तथा उद्योग, पर्यटन तथा श्रम यातायात मन्त्रालयको जिम्मेवारी बिन्दु श्रेष्ठलाई दिइएको छ। प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिन्दु रायमाझी पौडेलले बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ। गृहमन्त्री सुदन गुरूङले कुनै पनि कर्मचारीले 1 रूपियाँ घुस खाएको पनि थाहा पाए आफै एक्सनमा उत्रिने चेतावनी दिनुभएको छ। हिजो साँझ जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूसँगको भेटमा उहाँले सो चेतावनी दिनुभएको छ। देशैभर सकारात्मक सन्देश आफ्नै गृह जिल्लाबाट फैलाउनु पर्ने समेत बताएका छन्। विशेष अदालतले नेकपा एमालेको उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारीखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले शुक्रबार हिजो उनलाई साधारण तारीखमा रिहा गर्न आदेश दिएको हो। पौडेल, श्रेष्ठ र इजलासको
कोइरालागुज लासले तीनवटा आधार देखाउँदै पौडेललाई थुन

मुद्दामा राखेर र धरोटी मागेर मुद्दा अगाडि बढ़ाउन आवश्यक नरहेको निर्ख्योल निकालेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बिहिबार पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धीको सुरुमा अभियोग पत्र दायर गरिएको थियो र विभागले पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ बिगुमाग दावी लिएको थियो। तर शुक्रबार थुन्छेक बहसपछि अदालतले मुद्दाको पूर्वपक्षका लागि पौडेललाई साधारण तारिखमा राख्न आदेश दिएको हो। पौडेलले अब बाहिर बसेर मुद्दा लड्न पाउनेछ। अदालतले बिचौलिया भनिएका दीपक भट्टसँग उनको कुनै पनि वित्तीय कारोबार भएको र त्यसबाट कुनै पनि सम्पत्ति वा लाभ प्राप्त गरेको प्रमाण नदेखिएको उल्लेख गरिएको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत 8 असारमा सुर्खियतबाट नियन्त्रणमा लिएको थियो र उनीमाथि पटक पटक म्याथप गरी अनुसन्धान समेत भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अति आवश्यक औषधि उत्पादन गर्ने तयारी गरिएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्रमा गर्ने प्रक्रिया अगाडि बढ़ाएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अति आवश्यक औषधि उत्पादन भइरहेको छ र आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोग औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादनको अनुमति र प्राविधिकलाई तयारी तीव्रता दिएको छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अति आवश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरिएको छ। मन्त्रालयको अनुसार यस पहलले स्वदेशी औषधि उद्योगको प्रवर्धन, औषधिमा आत्मनिर्भरता, अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण र नागरिकले गुणस्तरीय र सुलभ अति आवश्यक औषधिको नियमित उपलब्ध सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सशक्त रूपमा अगाडि बढ़ाउने विश्वास समेत लिएको छ। मुलुकको विभिन्न स्थानबाट लागौषध सहित 9 जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ। कैलालीको टिकापुर नगरपालिका 1-9 खक्रौलबाट नियन्त्रित औ लागौषध नाइट्रोभेट 5 ट्याब्लेट सहित सोही ठाउँका 31 वर्षीय दीपक धामीलाई हिजो इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। टिकापुर नगरपालिका 1बाट खैरो हिरोइन जस्तो देखिने पदार्थ 1 ग्राम 110 मिलिग्राम सहित 29 वर्ष रविन चौधरी र उनकी जानकी गाउँपालिका 8 भोक्सीका 19 वर्षीय आयुष चौधरी पक्राउ परेको छ र त्यसै गरी रूपेन्देहीको ओम सतीय गाउँपालिका 4का ठूलो बालपुरबाट अवैध लागौषध खैरो हिरोइन जस्तो देखिने पदार्थ 1 ग्राम 980 मिलिग्राम सहित भारत उत्तर प्रदेश महाराजगंज थाना कुल्लोही ग्रामका 26 वर्षीय राम बच्चन जैसवाललाई बिहिबार प्रहरीले पक्राउ गरेको छ। यसै गरी धनुषा गमेश मान शरणनाथ नगरपालिका 4 वीरेन्द्र बजारबाट अवैध रूपमा लागौषध गाजा जस्तो देखिने पदार्थ करिब 148 ग्राम सहित सोही नगरपालिका 1 गोलघर बस्ने 24 वर्षीय मोहम्मद तामिमलाई राईलाई इलाका प्रहरी कार्यालय भक्त भरतपुरबाट खटिएको प्रहरीले लागौषध सहित हिजो दिउँसो पक्राउ गरेको छ र यसै गरी दार्चुला सर्लाही झापाबाट पनि पक्राउ गरिएको छ र यी घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समेत जानकारी गराएको छ। साझा खबरमा अब विदेशको खबरमा मेक्सिको दक्षिणी तटमा 7.3 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरका केही भागहरूमा सुनामीको चेतावनी जारी गरेको छ। अमेरिकी सुनामी चेतावनी प्रणालीको अनुसार मेक्सिको र ग्वाटेमालाको तटीय क्षेत्रमा सामान्य भन्दा 0.3 देखि 1 मिटर अग्ला खतरनाक सुनामी छालहरू आउन सकिने भएको छ। दक्षिणी मेक्सिको ओक्साका राज्यका
गवर्नर सालोमान जारा क्रूजले भूकम्प उपउद्यम तीव्रताको भएको समेत बताएको छ र यद्यपि अहिलेसम्म कुनै पनि ठूलो क्षतिको रिपोर्ट भने आएको छैन। समाचार एजेन्सी रोइटर्सको अनुसार भूकम्पको धक्का ग्वाटेमाला र एल साल्भाडोरमा पनि महसुस गरिएको थियो। ग्वाटेमाला सिटीमा आतंकित बस्तीहरू बासिन्दाहरू घरबाट बाहिरी निस्किएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणको अनुसार भूकम्पको केन्द्रबिन्दु मेक्सिकन शहर युर्टो माडेरो नजिकै थियो र यसको गहिराई 15.2 किलोमिटर रेकर्ड गरिएको छ र सतर्कता प्रणालीको जोखिममा रहेका तटीय क्षेत्र सरकारी निकायहरूलाई मानिसहरूलाई सतर्कता गराउन र आवश्यक सुरक्षा उपायहरू लागू गर्न आग्रह गरिएको छ। साथै तटीय क्षेत्रका बासिन्दाहरूलाई आधिकारिक जानकारीमा ध्यान दिन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न पनि अपील गरिएको छ। साझा खबरमा अब खेल खबर। खेल खबरमा एसीसी महिला अण्डर 19 प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। हिजो मलेसियाको बायोमास ओभल मैदानमा संयुक्त अरब इमिरेट्स यूएईसँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला अण्डर 19 एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका छन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको यूएईले नेपालले 19 ओभरमा 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा धकिलिएको थियो र सुपर ओभरमा शुरूमा ब्याटिङ गरेको नेपालले मात्र 6 रनको चुनौती दिएको थियो। उक्त चुनौती यूएईले मात्र 3 बलमा 7 रन बनाउँदै भेटाएको हो। यो जितसँग यूएई फाइनलमा पुगेको छ। अब यूएईले उपाधिका लागि थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। इण्डोनेसियालाई 31 रनले हराउँदै थाइल्याण्ड फाइनलमा पुगेको हो। नेपालले भने तेस्रो स्थानका लागि इण्डोनेसियासँग शनिबार प्रतिस्पर्धा गर्नेछ। फाइनल र तेस्रो स्थानको दुवै खेल शनिबार हुने भएको छ। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। सरकार र मिटर ब्याज पीड़ित बीच नौबुदी सहमति। आन्दोलन स्थगित। बागमती प्रदेश सरकारले नयाँ मन्त्रालयको संख्या घटाएर 8 सीमित गरियो। 1 लाख रूपैयाँ घुस खाएको थाहा पाए पनि आफै एक्सनमा उत्रिने गृहमन्त्री गुरूङको भनाई। 25 दिनको अनुसन्धानपछि एमाले उपाध्यक्ष पौडेललाई साधारण तारिखमा रिहा गर्न विशेष अदालतको आदेश। नेपाल औषधि लिमिटेडबाट 2 वर्षभित्र 36 प्रकारका अति आवश्यक औषधि उत्पादन गर्ने तयारी। मेक्सिकोमा 7.3 म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी। र एसीसी महिला अण्डर 19 प्रिमियर कप सेमी फाइनलमा नेपाल पराजित यूईई फाइनलमा। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आयुसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी, यहाँ आउँछ नानी।
6: साझा खबरको सबैभन्दा शुरूमा कानून निर्माण र सुधारका लागि सरकारले जनाएको प्रतिबद्धताको प्रसंग। सरकारले चालू आर्थिक वर्ष 2083-84 कानून सुधार र निर्माण वर्षको रूपमा घोषणा गर्दै नयाँ बनाउने कानून र बनेका कानूनलाई कार्यान्वयनका लागि बनाइएको योजना अनुसार अघि बढ़ने प्रतिबद्धता जनाएको छ। यो आर्थिक वर्षमा निर्माण गरिने 166 विधेयकहरूको सूची यसअघि नै संघीय संसदमा बुझाएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आउने वर्षलाई कानून सुधार र निर्माणको वर्षका रूपमा घोषणा गरेको हो। हिजो एक सन्धि सार्वजनिक गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानून सुधार र निर्माणको वर्ष घोषणा गरिएको बताउनुभयो।
7: आर्थिक वर्ष 2083-84 कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार तथा कानून निर्माण वर्ष ल रिफर्म इयरको रूपमा घोषणा गरेका छौं। यस वर्ष प्रचलित ऐनहरूको पुनरावलोकन गर्दै आवश्यक कानूनहरूमा संशोधन, खारेजी, संहिताकरण वा एकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ भने नयाँ कानून आवश्यक भएका क्षेत्रहरूको पनि पहिचान गर्नेछौ, जसका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गरेर समग्र प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढ़ाउनको लागि हामीले तयारी पनि गरिसकेका छौं। कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम संचालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ। कानून निर्माण प्रक्रिया थप प्रभावकारी र समयमै सम्पन्न गराउनको लागि संघीय संसदसँग पनि आवश्यक समन्वय रहनेछ।
6: संघीय संसदमा विधेयक निर्माण छलफल र पारित गर्ने प्रक्रियालाई समयमा नै सम्पन्न गर्नका लागि ती काममा संलग्न हुने जनशक्तिको प्राविधिक तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने तथा संघीय संसदका विषयगत समितिहरूलाई थप सक्रिय बनाउन सभामुख तथा संसदीय समितिका सभापति र संसदका महासचिवसँग आवश्यक समन्वय गरिने पनि योजनामा उल्लेख छ। प्रत्येक महिनाको पहिलो सोमबार सम्बन्धित मन्त्रालयका कानून महाशाखा शाखा प्रमुखसँग परामर्श बैठक आयोजना गरी विधेयकहरूको प्रगतिको सम्बन्धमा छलफल गरिने, प्रत्येक मन्त्रालयका मन्त्रीसँग विधेयकहरूको अवस्थाबारे नियमित छलफल परामर्श गरी विधेयक तर्जुमा गरी संसदमा पेश गर्ने कार्यलाई समयमा नै अघि बढ़ाउन आवश्यक सहजीकरण गरिने, आम नागरिकबाट प्राप्त सुझावलाई अध्ययन विश्लेषण तथा सरकारवालासँग छलफल गरी उपयुक्त सुझावहरूलाई कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गरिने पनि मन्त्रालयले जनाएको छ। कार्यान्वयन तथा अभ्यासका क्रममा देखिएका व्यावहारिक समस्या तथा कमजोरीहरूको सम्बन्धमा प्रणाली मार्फत सरकारी अधिकारीहरूले प्रदान गरेका सुझावहरूको अध्ययन विश्लेषण गरी आवश्यक अनुसार ती सुझावहरू बमोजिम कानून सुधारका लागि आवश्यक समन्वय गरिने पनि मन्त्री गौतमले बताउनुभयो। सर्वोच्च अदालत तथा अन्य अदालतबाट भएका आदेश तथा फैसलाहरू अध्ययन गरी कानून निर्माण वा संशोधन आवश्यक पर्ने विषयहरू कानून निर्माण तथा संशोधनको वार्षिक कार्ययोजनामा समावेश गरी आवश्यक विधेयक तर्जुमा गरिने पनि घोषणामा उल्लेख गरिएको छ। अब मीटर ब्याज पीड़ित र सरकार बीच भएको सहमतिको प्रसंग, 9 दिनदेखि जारी मीटर ब्याज पीड़ित विरूद्धको आन्दोलनमा सहभागी र सरकार बीच 9 बुधे सहमति भएपछि आन्दोलन स्थगित भएको छ। सहमति अनुसार सरकारले मीटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा लैजाने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाइएको छ। गत 25 असारमा धनुषाको जनकपुर स्थित तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ़ पुगेपछि 32 असारमा गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। त्यही सहमति अनुसार काठमाण्डुमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोली र पीड़ित पक्षको वार्ता टोलीको बीचमा भएको छलफलपछि 9 बुधे सहमति जुटेको हो। सहमति पत्रमा सरकारी टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मीटर ब्याजलाई आर्थिक अपराधका रूपमा घोषणा गर्दै यसको पूर्ण उन्मूलनको प्रस्ताव आगामी मन्त्री परिषद बैठकमा लैजानेछ। प्रस्ताव स्वीकृत भएपछि फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास तथा बाध्यकारी चेक जस्ता लिखित स्वत अवैध र खारेज हुने उल्लेख छ। गृह मन्त्रालयले 3 महिनापछि मीटर ब्याज नियन्त्रण सम्बन्धी विशेष ऐनको मस्यौदा तयार गर्नेछ। प्रस्तावित

0: सचिवको संयोजक क्रममाथि एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
1: जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका तीन प्रतिनिधि सहित सहजीकरण समिति गठन गरी छ महिनाभित्र सबै उजुरी फर्स्योट गर्ने र त्यसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेशको सुहारले सरकारले गरेका प्रतिबद्धता र सहमति पूर्णत लागू गर्नुपर्ने बताउनुभयो। यसैबीच अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले हिजो उहाँलाई साधारण तारिखमा रिहा गर्न आदेश दिनुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदावी गरेको थियो, तर थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वपक्षको लागि साधारण तारिखमा राख्न आदेश दिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
2: यी प्रतिवादीले इन्कार रहित बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशाल अदालत 59 दफा 7 गको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्वपक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साधारण तारिखमा राख्नु भनी आज विशेष अदालतको इजलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इजलासबाट यो आदेश भएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद पूर्व तयारीको योजना कार्यान्वयनमा कसरी हुँदैछ सुधार?
4: त्यो कुराले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिसकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ।
1: उच्च अदालत पाटनबाट लक्ष्यभन्दा बढ़ी मुद्दा फर्स्योट, मल आपूर्तिमा कर प्रणाली र पार वहन समस्या मुख्य चुनौती, लगातारको वर्षा र बाढ़ी पहिरोका कारण 6 राजमार्ग अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
1: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 जति कमाइन्छ।
9: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
1: कार्यक्रम साझा आवाज।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा

0: खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्। उनीहरूले लगाउने मध्येमा आलु खेती पनि प्रमुख एक हो। घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलु लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलु खेती तथा बिउ आलु उत्पादनमा लागेका छन्।
2: डडेलधुराको अमरगढी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलु उत्पादन गर्नुहुन्थ्यो। अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलु बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ।
3: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए, बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राविधिक कुराहरू सम्बन्धी छ दिने तालिम लिएर काम गरिरहेका छौँ। विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ।
2: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलु खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलु उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्। आलुको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी आठका किसान कमल सिंह झुकालको अनुभव छ।
4: कृषि ज्ञान केन्द्रले, यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षका अलिअलि सानसानो कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ, काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो। अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ। एकाईका प्रमुख पिताम्बर बस्नेत:
5: गाउँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट चाहिँ दोब्बर तेब्बर फाइदा हुन्छ नि त। एउटा सुरुमा किसानलाई हामी डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो, त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल चाहिँ 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो। हिउँदेर बर्खे गरेर खास गरी हिउँदे आलु हाम्रो धेरै छ, 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो।
2: उन्नत जातका बिउ, सिंचाई सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्। किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएको छ। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधान धारा 168 उपधारा 90 बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो।
1: डेंगी रोकथामका लागि हिजोदेखि 3 सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक सम्बन्धी र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
6: यो डेंगी संक्रमण उच्च हुने यो 3 मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेंगी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतना अभिवृद्धि गरिने काम गरिनेछ।
1: अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन हुनेछ।
0: लगातारको पानीसँगै आएको बाढ़ी पहिरोका कारण देशभरका विभिन्न 6 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको हिजो साँझसम्मको तथ्याङ्क अनुसार बाढ़ी पहिरो डुबान लगायतका कारणले 6 राजमार्ग अवरूद्ध भएका हुन्। बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसीमा सञ्चालन हुने सबै सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले बताएको छ। बीपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै गत जेठ 22 बेलुका 6 बिहान 4 सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको हो। उक्त सड़कमा बिहान 4 बेलुका 6 मात्र सवारी साधन सञ्चालन हुने गर्छन्। वर्षातका कारण हुन सक्ने बाढ़ी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुर स्थित कान्ति लोकपथ अन्तर्गत सञ्चालन हुने सवारी साधन रातिको समयमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार बेलुका 5 बिहान 5 सञ्चालन हुने सबै सवारी साधन आवतजावतमा रोक लगाइएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बताउनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता काफ्रेले ढुङ्गा सहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझण्डी ढोरपाटन सड़क बन्द भएको बताउनुभयो। गत असार 28 अर्घाखाँचीको पानिनी गाउँपालिका 2 ढुङ्गे खोला स्थित सालझण्डी ढोरपाटन सड़कमाथिबाट ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग पहिरोका कारण अवरूद्ध छ। गत असार 31 भोटीकोशी गाउँपालिका 4-0 अन्तर्गत अरनीको राजमार्गमा सड़कमाथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरूद्ध भएको नेपाल प्रहरीको भनाइ छ। बागलुङ कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द रहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: 2 बन्द त्रिभुवन विमानस्थलबाट हुने निर्यात व्यापार खुलाउन 2 सहमति भएको छ। सहमतिपछि निर्यात व्यापार सञ्चालन हुने भएको हो। भन्सार विमानस्थलका प्रहरी सुरक्षाको नाममा कार्गोका कामदारहरूलाई प्रवेशमा रोक लगाएको र काममा बाधा पुर्याएको भन्दै निर्यात व्यापार ठप्प बनाइएको थियो। बिहिबार दिनभर सरकारवाला बीच भएको वार्ताबाट भएको सहमति कार्यान्वयन नभएपछि निर्यात खुल्न सकेको थिएन। कार्गो व्यवस्थापनका लागि आगामी दिनमा सुधारको योजना ल्याउने र तत्काललाई पहिलेकै व्यवस्था अनुसार मालवस्तुको मार्किङ र लेबलिङ गर्ने सहमति समेत भएको छ।
0: सरकारले आर्थिक वर्ष 2082-83 असार 24 561,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक 6 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 491,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 327,579.80 मेट्रिक टन युरिया, 203,426.30 मेट्रिक टन डीएपी तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 551,393.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारीमा उल्लेख गरेको छ। यसैबीच साल ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले वैदेशिक व्यापारमा विद्यमान कर प्रणाली र पारवहन असहजताका कारण मल आपूर्तिमा चुनौती थपिएको बताउनु भएको छ। संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा बोल्दै उहाँले अग्रिम आयकर टीडीएस, दोहोरो कर मुक्ति सम्झौताको अभाव र बन्दरगाहको सीमितताले अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू नेपालमा आकर्षित हुन नसकेको उल्लेख गर्नुभयो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि बेजिङले आरोपको खण्डन गरेको छ। मिडटर्म निर्वाचन अघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दावीलाई पुनः जीवित गर्नुभएको छ। धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरेका छन्। राष्ट्रपति ट्रम्पले बिहिबार व्हाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको समेत बताउनु भएको थियो। अमेरिका इरान बीचको युद्ध फेरि चर्किएको छ। यो सँगै इरानका सर्वसाधारणमा त्रास, अन्यलता, आर्थिक संकट र मानसिक तनाव बढ़दै गएको छ। केही समय कायम रहेको कमजोर युद्ध विराम भंग भएपछि पुनः आक्रमण शुरू भएको हो। रोइटर्सका अनुसार विभिन्न इरानी नागरिकले युद्धका कारण महँगी तीव्र रूपमा बढ़ेको बताएका छन् भने युद्ध अघिको तुलनामा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर बढ़ेको छ। सबैभन्दा ठूलो समस्या अर्थतन्त्रमा परेको नागरिकहरूले बताएका छन् र कंगोमा इबोला प्रकोप उच्च बन्दै गएको छ। अहिलेसम्म 2100 जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओले सक्रिय द्वन्द्व, असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रमा उपचार कार्यमा बाधा पुर्याएको समेत बताएको छ। निगरानी, उपचार र अनुसन्धानमा उल्लेखनीय प्रयासहरू भए तापनि रोगको उच्च प्रकोपले त्यसका नियन्त्रण प्रयासहरूमा बाधा पुर्याएको समेत बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। मलेसियामा सम्पन्न खेलमा युएईसँग नेपाल सुपर ओभरमा पराजित भयो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भइसकेको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएईलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन मात्र बनाउन सकेपछि 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा शुरूमा ब्याटिङ गरेको नेपालले मात्र 6 रनको चुनौती दियो। उक्त चुनौती युएईले मात्र 3 बलमा 7 रन बनाउँदै भेटाएको हो। यो जितसँगै युएई फाइनलमा पुगेको छ। जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली चीनको कुनमिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीहरूमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिंजाली र सविता राई रहनु भएको छ। एसियाली खेलकुदकै लागि छनौट हुनुभएको सुस्मिता तामाङ चीनमै रहेकाले उतैबाट टोलीसँग समावेश हुने जानकारी दिइएको छ। प्रशिक्षकमा प्रकाश महर्जन रहनु भएको छ। एसिया टोली बाहेक खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै आइतबार भोलि चीन जानुहुने भएको छ।
1: विपदको प्रतिकार योजना निर्माण र कार्यान्वयनमा सरकारले चालेको कदम र देखिएको नतिजा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब विपदको पूर्व तयारी। यो बर्खाको समयमा मौसम जन्य विपदका घटनाबाट हुने जनधनको क्षति रोक्न सरकारले बनाएका योजना र कानूनको अवस्थाका बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीसँग हामीले कुराकानी गरेका छौं।
9: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नुभयो भने हामीले खैती योजना बनाइसक्यौँ। साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैती प्रक्रिया सुरु गर्छौँ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खैदी योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो। र तपाईँको अशान्त कुर्नै भएन।
10: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा दोहोऱ्याउन चाहन्छु,
9: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेका छौँ। भनेको
10: पहिला भनेको अघिल्लो वर्ष
9: त्योभन्दा पहिला अब
10: दुई वर्ष अगाडिभन्दा अहिले
9: त्यो मात्रै होइन, त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनु नै गाह्रो छ। त्यो भएर यो सेन्डाई फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दा पहिला चाहिँ विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो, भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रा चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ, अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ, अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि पनि प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
10: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ, सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भन्ने सोध्नुभयो।
9: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छु म, गत वर्ष र यो वर्ष हामीले हेऱ्यौँ है, यो वर्ष अझ हामी चाहिँ तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सड़क विभागको चाहिँ राष्ट्रिय सड़क भनौँ न, राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो, अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ, त्यो सेतु एपबाट एप एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै ठाउँ
10: जसले पनि डाउनलोड गरेर
9: होइन, तपाईँको यस्तो छ अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिनेले मात्र यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ। जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ, त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको त्यो मर्म सम्मारको अथवा तपाईँको त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मनिटरिङ गर्न मिल्छ माथिबाट। यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भन्दा अलिकति ढिलो भयो होइन, त्यो भएको अब जति सक्यो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रा चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ, त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ। त्यो भएको कुराले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिसकेका छौँ, हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ।
10: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षको रूपमा घोषणा, 9 दिनदेखि जारी मिटर ब्याज पीड़ितको आन्दोलन स्थगित, सरकारसँग 9 बुधे सहमति, नेकपा एमालेका नेता पौडेल विशेष अदालतबाट साधारण तारिखमा रिहा, सहजकर्तालाई मुद्दा चलाइयो, उच्च अदालत पाटनबाट लक्ष्यभन्दा बढ़ी मुद्दा फर्छोट,
11: मल आपूर्तिमा कर प्रणाली र पार्वन समस्या मुख्य चुनौती, लगातारको वर्षा र बाढ़ी पहिरोका कारण 6 राजमार्ग अवरूद्ध, विपद प्रतिकार योजना कार्यान्वयनमा सुधार हुँदै,
10: अमेरिकी आरोपमा चीनको खण्डन, निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप नभएको दावी, अमेरिका इरान बीच नागरिक बीचको द्वन्द्वले नागरिकमा पुनः त्रास, सशस्त्र द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रणमा समस्या,
11: र एसीसी महिला 19 मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित, विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको टोली चीन जाने।
10: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, साउने संक्रान्ति हिजो र लुतो फाल्ने दिन पनि हिजो नै थियो र लुतोलाई कतिपयले राजनीतिक लगायत अरू सामाजिक विभिन्न प्रकारका विकृति र यसलाई हटाउनु पर्ने बारेमा पनि जोड़ दिँदै व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा पनि विचार व्यक्त गर्दै आएका छन्। यहाँ 2 व्यक्ति छन्, 2 मध्ये 1 अलि पाको जस्ता देखिन्छन् र नजिकै रहेका अर्को व्यक्तित्व ती व्यक्तिले औंला थड्याएर केही भन्दैछन्, माथि यस्तो लेखिएको छ। 35 पुरानो लुतो यो संक्रान्तिमा पनि हटाउन नसकिने जस्तो छ।
11: प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष।

0: time check is 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौं र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौं भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले परमेश्वर हरेक परिस्थितिमा हामीसँग हुनुहुन्छ, उहाँले निको पार्नुहुन्छ, प्रेम गर्नुहुन्छ र हाम्रो आँसुलाई आनन्दमा बदल्न सक्नुहुन्छ भन्ने कुराहरू हामीले सिक्यौं। र आजको अध्ययनमा चाहिँ हामी के विशेष कुरा चाहिँ आजको अध्ययनबाट हामी हेर्नेछौ
2: भाइ? आजको अध्ययनमा हामी दुःख, संघर्ष, पश्चाताप, क्षमा र परमेश्वरको सुरक्षाको विषयमा अत्यन्त सुन्दर सत्यहरूलाई हेर्नेछौ। दाउदले कठिन परिस्थितिमा पनि परमेश्वरलाई आफ्नो चट्टान, आफ्नो गढ, आफ्नो शरण स्थान भनेर सम्बोधन गर्नुभएको छ।
1: साँच्चै नै दाई, यी सबै कुराहरू मध्ये मलाई चाहिँ एउटा कुरा, चट्टान तपाईँले भन्नुभयो, यसले मलाई एउटा प्रश्न सोध्न मन लाग्यो दाई, के परमेश्वर साँच्चै हाम्रो जीवनको कुनाको ढुङ्गा अर्थात हाम्रो आधारशिला हुनुहुन्छ?
2: आज हामी सबैले आफैलाई यही प्रश्न सोध्नुपर्छ। जब समस्या आउँछ तब मानिसहरूले साथ छोड्छन्, जब मन दुखी हुन्छ तब के हामी परमेश्वरमा भरोसा गर्छौ? यदि परमेश्वर हाम्रो आदर्शिला हुनुहुन्छ भने जीवनका आदिहरूले हामीलाई ढाल्न सक्दैन।
1: अनि दाई, दाउदले आफू दुःखमा हुँदा बारम्बार परमेश्वरलाई पुकार्नु भएको कुरा पनि हामीले देख्न सक्छौ नि।
2: हो नि त भाइ, यसले हामीलाई एउटा महत्वपूर्ण शिक्षा दिन्छ। जब हामी समस्यामा पर्छौ तब केवल मानिसहरूलाई मात्र होइन, सबैभन्दा पहिले परमेश्वरलाई भन्न सिक्नुपर्छ। उहाँले हाम्रो आँसु देख्नुहुन्छ, हाम्रो पीड़ा बुझ्नुहुन्छ र हाम्रो हृदयको क्रन्दन सुन्नुहुन्छ।
1: साँच्चै नै दाई, परमेश्वरले केवल न्याय गर्ने परमेश्वर मात्र हुनुहुन्न, क्षमा गर्ने परमेश्वर पनि हुनुहुन्छ।
2: अवश्य पनि भाइ, परमेश्वर हाम्रो लुक्ने ठाउँ हुनुहुन्छ। उहाँले हामीलाई सुरक्षा दिनुहुन्छ, हेरचाह गर्नुहुन्छ र हामीलाई आफ्नो नजिक बोलाउनुहुन्छ। आजको अध्ययनले हामीलाई परमेश्वरसँगको घनिष्ठ सम्बन्ध कति आवश्यक छ भन्ने कुरा सिकाउनेछ।
1: हजुर हो, र आदरणीय श्रोताहरू, यदि तपाईँ कुनै बोझ, दुःख, अपराध बोध वा संघर्षमा हुनुहुन्छ भने आजको अध्ययन तपाईँको निम्ति विशेष आशिषित हुन सक्छ। त्यसैले खुला हृदय लिएर परमेश्वरको वचन हामी सबैजना सुनौ।
3: तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 31 र 32 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। जीवित बुबा, धन्यवाद, स्तुति, प्रशंसाको भेटी चढ़ाउँदै हामी तपाईँको चरणमा आउँदछौ। हामी भोकाएर आएका छौं, तपाईँ आफ्नो वचनद्वारा हाम्रो त्यो भोका प्यासी हृदयलाई तृप्त गराउनुहोस्। पवित्र आत्मा, तपाईँ हाम्रो मनमा कार्य गर्नुहोस्, आफ्नो समस्त शक्तिले भरपूर्ण गर्नुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाम माग्दछु, आमेन। मित्र, मैले भनिहाले आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 31 र 32 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ 31 अध्याय, जुनको मुख्य विषय हो कष्टबाट छुटकाराको प्रार्थना। प्राय धेरै वचनहरू धेरै नै असाधारण छन्, तैपनि तिनीहरूले परमेश्वरको वचनको अति नै धनी भागको बोक्दछन्। मेरो विचार यो हो कि यदि उचित जोड यी खण्डहरूमा दिइए, यसले शास्त्रको बेग्लै दृष्टि कोणको दिने थियो, विशेष गरेर इसरायल राष्ट्रमा परमेश्वरको उद्देश्यको सम्बन्धको बेग्लै किसिमको दृष्टिकोण दिने थियो। व्यावहारिक रूपमा जति पनि हामीले अहिलेसम्म भजनहरू देखेका छौं, ती भजनहरू दाउदद्वारा लेखिएका थिए र सम्भवत उसले तिनीहरूको हरेक संगीतबद्ध पनि बनाए। उसले तिनीहरूको निम्ति संगीत रचना गरे। हरेक भजनसँग हामी हरेकको निम्ति विशेष अर्थ छ। यहाँ हामी फेरि ईश्वरीय भक्तजनहरूको कष्टको देख्छौं। अनि हामीले अहिलेसम्म देखेको भजनमा प्राय ईश्वरीय भक्तहरूको दुःख कष्टहरूको देख्यौं अनि यो स्वाभाविक हो कि तिनीहरूसँग थुप्रै कष्टहरूको कमसे कम एक व्यक्तिलाई जान्दछु जससँग कष्टहरू छ। भजन 31ले विशेष गरेर दाउदको भूतकालको कष्टहरूको बोल्दछ, साथै यसले भविष्यतिर पनि हेर्दछ र महाक्लेशमा इसरायल राष्ट्रमा आउने कष्टहरूको अगमबाड़ीक रूपमा संकेत गर्दछ। अन्तिममा यसले हामीसँग हुने वर्तमान कष्टहरूको बताउँछ। यस भजनसँग तपाईँ र मेरो निम्ति सन्देश छ। रातमा जब म सुत्न सक्दिन, म प्राय गरेर भजनहरूमा फर्कन्छु, विशेष गरेर यो खण्डमा। यहाँ म महान सान्त्वना र सहायता पाउँछु। तपाईँको धार्मिकतामा मलाई छुटकारा दिनुहोस्। दाउदले जान्दथे कि परमेश्वरले पापीहरूलाई उद्धार गर्न, बचाउन, आफ्नो स्तरको घटाउन सक्नुहुन्न। पापले दण्डको माग गर्दछ अनि यदि पापीले यसको चुक्ता नगरे, कसैले यसको तिर्नुपर्छ, चुक्ता गर्नुपर्छ। परमेश्वरसँग योजना छ र उहाँले पापीहरूलाई उद्धार गर्न सक्नुहुन्छ, किनभने कसैले पापको निम्ति दण्डको चुक्ता गर्नुभएको छ त्यो व्यक्ति उहाँको पुत्र प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। यसको कारण दाउद निरन्तर आफ्नो भनाईलाई जारी राख्छन्। एक पदमा भन्छन्, हे परमप्रभु, म तपाईमा मेरो भरोसा राख्दछु, मैले कहिले पनि शर्माउन नपरोस्, तपाईँकै धार्मिकतामा मलाई छुटकारा दिनुहोस्। अनि दुई पदमा भन्छन्, तपाईँको कान मतिर लगाउनुहोस्, मलाई झट्टै छुटाउनुहोस्, मेरो निम्ति तपाईँ बलियो चट्टान र मलाई बचाउन रक्षाको घर हुनुहुन्छ। मित्र, हामीलाई बलियो चट्टानको आवश्यक छ, केवल खालि सानो रोडाको होइन तर बलियो चट्टानको। मत्ती 16:15-18 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ म को हुँ भनी भन्दछौ? सिमोन पत्रुसले जवाब दिएर भने, तपाई जीवित परमेश्वरको पुत्र ख्रिष्ट हुनुहुन्छ। येशूले तिनलाई भन्नुभयो, धन्य हो हे योनाको छोरा सिमोन, किनभने मानिसबाट तिमीलाई यो प्रकट गरेको होइन तर मेरा स्वर्गमा हुने पिताले गर्नुभएको हो। अनि म पनि तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ, म यस पत्थरमाथि आफ्नो मण्डली स्थापित गर्नेछु र मृत्यु त्यसमाथि विजयी हुने छैन। चर्च स्थापित भएको यानि मण्डली बसालिएको चट्टान ख्रिष्ट हुनुहुन्छ। पहिलो कुरन्थी 3:11 पदमा भनिएको छ, किनभने बसालिएको जग बाहेक जो येशु ख्रिष्ट नै हुनुहुन्छ, कुनै मानिसले अर्को जग्गा बसाल्न सक्दैन। उद्धारकर्ता येशु ख्रिष्ट बलियो चट्टान हुनुहुन्छ जसमाथि हामी भरोसा र विश्वास गर्न सक्छौ। ख्रिष्ट बलियो चट्टान हुनुहुन्छ। अहिले दाउदले चट्टानको बारेमा बोलिसकेका छैनन्, उसँग भन्ने धेरै कुरा छन्। 3 पदमा भन्छन्, किनकि मेरो चट्टान र किल्ला तपाईँ नै हुनुहुन्छ, यसकारण तपाईँकै नाउँको खातिर मलाई डोर्याउनु र अगुवाई गर्नुहोस्। के परमेश्वर तपाईँको चट्टान हुनुहुन्छ? के त्यहाँ नै तपाईँ आज आश्रित भइरहनु भएको छ? के उहाँ तपाईँको किल्ला हुनुहुन्छ? किल्ला सुरक्षाको लागि हो, तपाईँलाई त्यसको आवश्यक छ। आगे भन्छन्, त्यसकारण तपाईँकै नाउँको खातिर मलाई डोर्याउन र अगुवाई गर्नुहोस्। यस कारणले होइन कि म राजा दाउद हौ, तर तपाईँको नाउँको खातिर। 4 पदमा भन्छन्, तिनीहरूले मेरो निम्ति गुप्तमा थापेको पासोबाट मलाई फुस्काउनुहोस्, किनकि तपाईँ नै मेरो दृढ़ गण हुनुहुन्छ। तिनीहरूले मेरो निम्ति गुप्तमा थापेको पासोबाट मलाई फुस्काउनुहोस्। अनि 5 पदमा भन्छन्, तपाईँकै हातमा म आफ्नो आत्मा सुम्पन्छु, हे परमप्रभु, हे सत्य परमेश्वर, तपाईँले मलाई मोल तिरेर मुक्त गर्नुभएको छ। हाम्रा प्रभुको क्रूसीकरणको दृश्यमा हामीलाई भनिएको छ, चर्को स्वरले कराएर येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा जिम्मा दिन्छु, यानि सुम्पन्छु। औ यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। जब स्तिफनस पहिलो शहीदलाई पत्थर प्रहार गरिएर मारिन्दा, हामीलाई प्रेरित 7:59 पदमा भनिएको छ, हे प्रभु येशु, मेरो आत्मालाई ग्रहण गर्नुहोस्। यो कुरा थाहा पाउन चाखलाग्दो छ कि चर्चका इतिहासमा हेर्दा शताब्दी शताब्दीदेखि धेरै शहीदहरूले यही अभिव्यक्तको प्रयोग गरे जब तिनीहरूलाई आफ्नो विश्वासको खातिर मारिन्दथे। उदाहरणको निम्ति पोलिकार्प, जोन हुस, बेर्नार्ड, जेरोम, लुथर र मेलाक्थोनले यही अभिव्यक्तको प्रयोग गरे अनि हाम्रो प्रभुले पनि यही अभिव्यक्तको प्रयोग गर्नुभएको थियो। सात पदमा भनिएको छ, तपाईकै करूणामा म मग्न र आनन्दित हुनेछु किनकि तपाईले मेरो दुःख देख्नु भएको छ। दुःखका दिनमा मेरो आत्मालाई तपाईले चिन्नु भएको छ। मित्र, यो कुरा थाहा पाउने काममा अति नै ठूलो सान्त्वना छ कि परमेश्वरले तपाईलाई कष्टहरूमा देख्नुहुन्छ। परमेश्वरले मोसालाई भन्नुभएको कुरालाई याद गर्नुहोस्। जब उहाँले इसरायलका सन्तानहरूलाई मिश्रबाट छुटकारा दिन चाहनुभयो, प्रस्थान 3:7-8 पदमा भन्नुभयो, तब परमप्रभुले भन्नुभयो, मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारीहरूका अत्याचारमा तिनीहरूले पुकार गरेको मैले सुनेको छु किनकि तिनीहरूको दुःख मलाई थाहा छ। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिन म ओर्ली आएको छु। परमप्रभुले आफ्ना मानिसहरूको दुःख कष्टहरू देख्नुभयो। उहाँले तिनीहरूलाई तिनीहरूका सुस्केराको सुन्नुभयो। उहाँले तिनीहरूको स्थितिको जान्नुभयो र उहाँ तिनीहरूलाई छुटकारा दिन ओर्ली आउनुभयो। सुसमाचारले त्यो समयको रेकर्ड गर्दछ जब चेलाहरू बोटमा भएर नौकामा भएर गालिल समुद्रमा थिए। त्यसबेला तिनीहरूलाई आँधीद्वारा प्रहार गरिए। त्यो रातको समय थियो। छालहरू अति नै ठूला ठूला गर्जनसहित उठिरहेको थियो। तिनीहरूले सोचे कि यो तिनीहरूको लागि जीवनको अन्त थियो। तर मर्कुसले प्रभुको सम्बन्धमा भन्छन्, मर्कुस 6:48 पदमा, औ तिनीहरूलाई ख्याउनलाई कष्ट भइरहेको देखे। हेर्नुहोस्, तिनीहरूलाई ख्याउन कष्ट भइरहेको देखे किनभने बतास तिनीहरूको विपरीत थियो। मलाई यो कुरा मनपर्छ। उहाँले आज तपाईँ र मलाई पनि देख्नुहुन्छ। उहाँले हाम्रा कष्टहरू जान्नुहुन्छ। ओ, यो कस्तो सान्त्वनाको कुरा छ। अहिले हामी प्रार्थनातिर आउँछौ। पद 9 भनिएको छ, पद 9 म माथि अनुग्रह गर्नुहोस् हे परमप्रभु, किनकि म संकष्टमा परेको छु। शोकले गर्दा मेरो आँखा, मेरो आत्मा र मेरो शरीर सब सुकेका छन्। मित्र, के तपाईँ संकष्टमा हुनुहुन्छ? यसको बारेमा अरू कसैलाई भन्नुको सट्टामा किन तपाईँ प्रभु कहाँ जानुहुन्न? भन्नुहोस्, प्रभु, म संकष्टमा छु, म आँसुमा छु, म दुःखमा छु, म असहायमा छु। त्यही नै दाउदले गरे। अनि 15 पदमा भनिएको छ, मेरो समय तपाईँकै हातमा छन्, मेरा शत्रुहरूका हातबाट र मलाई खेदो गर्नेहरूबाट मलाई छुटाउनुहोस्। मेरो समय तपाईँकै हातमा छन्। यो अति नै चाखलाग्दो अभिव्यक्ति हो। धेरै मानिसहरू ज्योतिषहरू कहाँ जान्छन् र आफ्ना हातहरू पढ्न लगाउँछन्। तिनीहरूलाई भनिन्दछ कि त्यो फल्ना फल्ना रेखाको अर्थ फल्ना फल्ना हो। यो सबै बिल्कुल मूर्खता हो, व्यर्थ हो। तर हाम्रा समयहरू ख्रिस्टमा छन्। मेरा समयहरू तपाईँकै हातमा छन्। अनि उहाँका ती हातहरू क्रुसमा टाँगिएका हातहरू हुन्। म उहाँका हातहरूमा मेरा पाप देख्छु। अनि ती गोठालाको कोमल हातहरू हुन्। उहाँले गुमेको भेडालाई उठाउनुभयो र आफ्नो कानमा हालेर ल्याउनुभयो। मेरो वास्ता, ख्याल र सुरक्षा ती हातहरूमा छन्। कुनै भविष्यको दिनमा उहाँ आशिषसँग आउनुहुनेछ र ती हातले आशिष दिनेछ। मित्र, म खुसी छु कि मेरा समयहरू उहाँका हातहरूमा छन्। अनि 16 पदमा भन्छन्, तपाईँको मुख आफ्ना दासमाथि प्रज्वलित गर्नुहोस्, तपाईँको करूणाद्वारा मेरो उद्धार गर्नुहोस्। तपाईँको मुख आफ्नो दासमाथि प्रज्वलित गर्नुहोस्। मेरो प्रिय, यो अति नै प्रिय सुन्दर अभिव्यक्त हो। प्राचीन समयमा हिब्रू टिप्पणीकारहरूले भने, परमेश्वरको मुख उहाँको अभिषिक्त मसीह हो। देख्नुभयो, परमेश्वर आत्मा हुनुहुन्छ। मलाई थाहा छैन कि उहाँको कस्तो देखाइ पर्नुहुन्छ, उहाँ कसरी महसुस गर्नुहुन्छ र कसरी उहाँ काम गर्नुहुन्छ। तर प्रभु येशू हामीलाई पिताको प्रकट गर्न यहाँ पृथ्वीमा आउनुभयो। उहाँ परमेश्वरको मुख हुनुहुन्छ। उहाँद्वारा हामी परमेश्वरलाई जान्दछौ। उहाँ कति अद्भुत हुनुहुन्छ, होइन र? आगे पद 19 भनिएको छ, तपाईसँग डराउनेहरूका निम्ति राख्नु भएको तपाईँको भलाइ कति ठूलो छ, जो तपाईँले आफ्ना शरण पर्नेहरूका निम्ति मानिसका सन्तानको सामने प्रकट गर्नुभएको छ। प्रभुको भलाइ कति महान छ कि तपाईँले कसैलाई यो भन्नुभएको छ कि परमेश्वर कति भला हुनुहुन्छ। भजन संग्रह 107:1-2 पदले भन्छ, परम प्रभुमा धन्यवाद चढ़ाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करूणा सदाको निम्ति रहन्छ। परम प्रभुले छुटकारा गराउनु भएकाहरूले यसै भनुन्, जसलाई उहाँले मोल तिरेर छुटाउनु भएको छ। म देख्छु कि मानिसहरू आफ्ना छिमेकीहरू वा आफ्ना बच्चाहरूको वा आफ्ना पिता माताको वा सम्बन्धित नाताहरू वा आफ्ना बोस वा आफ्ना प्रचारकको बारेमा कुरा गर्न मन पराउँछन्, तर धेरै मानिसहरू परमेश्वरको भलाइको बारेमा कुरा गर्न मन पराउँदैनन्, यानि कुरा गर्दैनन्। ओ मित्र, उहाँ कति भला हुनुहुन्छ, कुन चाहिँ आखिरी समय थियो तपाईँले उहाँको भलाइको बारेमा कसैलाई भन्नुभयो? मित्र, यसपछि हामी भजन 32 अध्यायतिर पनि प्रवेश गरिहालौं। अमित्र, यो भजनको मुख्य विषय हो उपदेशको भजन। अमित्र, भजन 32 पश्चापी भजन पनि भनिन्छ, मतलब दाउदको पश्चापको भजन भनिन्छ, तर यससँग म असहमत छु। भजन 51 अध्याय नातानले दोस्रो समुएल 12:7 दाउदलाई तिमी नै खास दोषी हौ भनेपछि उसको पश्चापको प्रार्थना हो। त्यस भजनमा उसले क्षमा माग्छन्। भजन 32 क्षमा प्राप्त र उसको पूर्ण पुनस्थापनको धन्यपनको रेकर्ड हो। भजन 51:12-13 दाउद भन्छन्, तपाईँको मुक्तिको उमङ्ग फेरि मलाई दिनुहोस् र राजी खुशीको आत्मालाई मलाई सम्भाल्नुहोस्, तब म अपराधीहरूलाई तपाईँको मार्ग सिकाउनेछु र पापीहरू तपाईँतर्फ फर्कनेछन्। दाउद प्रतिज्ञा गर्छन् कि यदि प्रभुले उसलाई उसको पापको लागि क्षमा दिनुभए उसले उहाँका मार्गहरू पापीहरूलाई सिकाउनेछन्। अनि त्यही नै दाउद भजन 32 गरिरहेका छन्, उपदेश दिने काम, शिक्षा दिने काम। त्यसकारण भजन 32 पश्चापको भजन होइन, तर एक उपदेशको, एक शिक्षाको भजन हो। भनिएको छ 32:1, त्यो धन्यको हो जसको अपराध क्षमा भएको छ र जसको पाप ढाकिएको छ। दाउद यहाँ उपदेश शिक्षा दिइरहेका छन्। उसले हामीलाई पनि भनिरहेका छन् कि उसले परमेश्वर कहाँ आफ्नो पश्चाताप गरे र क्षमा पाए र पूर्ण पुनसुधारको पाए, पूर्ण पुनस्थापनको पाए। उसले परमेश्वरमा शरण पाए र छुटकाराको गीत दिएको थियो। यस पदमा उल्लेखित धन्य, खुशी, हर्षित हो। हामीले यो शब्द भजन 1 अध्यायमा पनि देख्यौं। भजन संग्रह 1:1 भनिएको छ, त्यो मानिस धन्य हो जसले जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। भजन 1 धन्यपन केवल सिद्ध मानिसले मात्र आनन्द उठाउन सक्छ। म तपाईँको बारेमा जान्दिन, तर म चाहिँ सिद्ध छुइन। भजन 1 वास्तवमा प्रभु येशु ख्रिष्टको बताउँछ, जो पूर्ण रूपमा सिद्ध हुनुहुन्थ्यो। त्यो मानिस धन्य हो जो दुष्टहरूको चालमा चल्दैन, न त पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। त्यसले त्यो कुरा बताउँछ जुन सिद्ध मानिसले गर्दैन। अनि पद्मीमा भनिएको छ, तर परम प्रभुको व्यवस्थामा त्यो प्रसन्न रहन्छ। अमित्र, त्यो व्यवस्थाले हामीलाई निन्दा गर्दछ। यसले प्रभु येशूलाई निन्दा गरेन। व्यवस्था आज्ञाहरूमा लेखिएका थिए र अध्यादेश कानूनले मानिसलाई धन्यपनको दिन सक्दैन। यसले पूर्ण सिद्ध आज्ञाकारिताको माग गर्दछ जुन मानिसले दिन सक्दैन। त्यसकारण यसले श्रापको घोषणा गर्छ। गलाती 3:10 हामीलाई भन्छ, किनकि व्यवस्थाका कर्महरू जति सबै श्रापित छन्, किनकि व्यवस्थाका कर्मकाहरू जति सबै श्रापित छन्, किनभने व्यवस्थाका पुस्तकमा लेखिएका गर्नुपर्ने सबै कुराहरूमा निरन्तर नलाग्ने हरेक श्रापित हुनेछ। त्यहाँ कोही मानिस छैन कि जो इमानदारीपूर्वक भन्न सक्छ कि ऊ परमेश्वरको व्यवस्थासम्म नापिन सक्छ। अह, यदि तपाईँ भन्न सक्नुहुन्छ कि तपाईँ व्यवस्थासम्म नापिनुहुन्छ वा तपाईँ व्यवस्था अनुसार चल्न सक्नुहुन्छ, तब तपाईँ प्रभु येशूलाई परमेश्वरको दाहिने हातबाट हट्नलाई भन्न सक्नुहुन्छ, किनभने त्यो तपाईँको सिट हो, तपाईँ सिद्ध हुनुहुन्छ। तर मित्र, वास्तविकता भन्दा न तपाई न म नै सिद्ध छौं, तर प्रभु येशू ख्रिष्ट मात्र सिद्ध हुनुहुन्छ। भजन संग्रह 32 अध्यायको एक पदमा भन्छन्, त्यो धन्य हो जसको अपराध क्षमा भएको छ र जसको पाप ढाकिएको छ। मित्र, ख्रिष्ट हाम्रो पापको निम्ति मर्नुभयो र पापीहरूको निम्ति प्रतिस्थापनको रूपमा उहाँको मृत्युमा उहाँले परमेश्वरको धार्मिकताको भेट्नुभयो र सन्तुष्ट गर्नुभयो र अहिले पवित्र परमेश्वर धर्मी र उद्धारकर्ता हुन सक्नुहुन्छ। उहाँ धर्मी र ती व्यक्तिहरूलाई धर्मी ठहराउने हुनुहुन्छ जसले येशूमा विश्वास गर्छन्। जब विश्वास येशू ख्रिष्टमा अभ्यास गरिन्दछ, यो धार्मिकतामा गणिन्दछ। रोमी 4:5 पदमा हामी पढ्छौं, औ काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठहरिन्छ। मित्र, यही तरिकामा पुरानो नियमका हजारौं विश्वासीहरू आदम र हब्बामा शुरू भएर जसले स्त्रीको सन्तानको प्रतीक्षा गर्थे, तिनीहरू प्रभु येशू ख्रिष्टको समाप्त गरिएको कामको प्रत्याशामा उद्धार पाएथे। दाऊद मानिसको धन्यपन र खुशीपनको व्यक्त गरिरहेका छन् जसका पापहरूको क्षमा गरिएका थिए। दुई पदमा भनिएको छ, त्यो मानिस धन्यको हो जसको अधर्मको लेखा परमप्रभुले राख्नुहुन्न र जसको आत्मामा छल छँदै छैन। परमेश्वरले त्यस मानिसको अधर्मको लेखा लिनुहुन्न जसले ख्रिष्टमा विश्वास गर्दछ। त्यो पाप ख्रिष्टमा हालियो। रोमी 4:25 पदमा भनिएको छ, जो हाम्रा अपराधको निम्ति सुम्पनुभयो र हामी धर्मी ठरिनलाई बेउताउनुभयो। पापै थाहा नपाउनु हुने तर उहाँ हाम्रो निम्ति पाप बनाइनुभयो ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बनिन सकौं। ओ, परमेश्वरले हाम्रो निम्ति ख्रिष्टमा कस्तो अद्भुत काम गर्नुभएको छ। दाऊले आफ्नो अनुभवलाई आफ्नो पाप छिपाउन कोशिश गर्ने काममा बताउँछन्। तीन पदमा भन्छन्, जब म चुप लागे तब मेरा हड्डीहरू दिनभरिको मेरो कंकला शब्दले गर्दा मकिए। ओ, सिंहासनमा बसेर भीड़मा हेरेर भने, कसैले पनि यहाँ जान्दैनन् कि मैले के गरे, कसैले मेरो पापको बारेमा जान्दैनन्, मैले यसलाई अति नै राम्ररी छिपाएको छु। तर दाउदको विवेकले उसको शान्ति भंग गरिदियो, दिगदारी गर्यो, डिस्टर्ब गर्यो। वास्तवमा यस पदले हामीलाई भन्दछ कि उसका हड्डीहरूले उसलाई दिक्क लगायो, उसको आफ्नो वजन घट्न थाल्यो र उसका वरपरका मित्रहरू र अन्य मानिसहरू असजिलो बने। तिनीहरूलाई चिन्ता लाग्यो, तिनीहरूले सोचे कि उसलाई डाक्टरको आवश्यक पर्यो, सम्भवत केही गम्भीर रोगबाट पीड़ित भइरहेका थिए। तर उसको व्यथा दिन प्रतिदिन बढ्दै गयो, उसको विवेकले वास्तवमा उसलाई दिगदार गरिरहेको थियो, घोचिरहेको थियो। अनि चार पदमा भन्छन्, किनकि दिन रात तपाईँकै बाहुलीको भार म माथि रह्यो, मेरो शरीरको पानीता ग्रीष्मको खडेरीमा परिवर्तन भयो। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ पापमा पर्न सक्नुहुन्छ, तपाईँ यसबाट बिना दण्ड उम्कन सक्नुहुन्न। त्यही नै भिन्नता उद्धार पाएका र उद्धार नपाएकाहरू बीच छ। यदि तपाईँ संसारको मानिस हुनुहुन्छ, तपाईँ अस्थायी रूपमा आफ्नो पापबाट बिना दण्ड उम्कन सक्नुहुन्छ, तर परमेश्वरको सन्तान सक्दैन। परमेश्वरको हातको भार दाउदमाथि दिनरात पर्यो। पाउल 1 Corinthians 11:31-32 पदमा भन्छन्, यदि हामीले आफैलाई इन्साफ गर्दैनौ भने तब परमेश्वर हामीलाई इन्साफ गर्नुहुनेछ। परमेश्वरले आफ्ना जनहरूलाई अनुशासन तार्नमा लैजानुहुनेछ। दाउदको पापको केही समयपछि नातन अगमवक्ता दाउद कहाँ उसलाई हप्काउन आए र भने, दाउद, मसँग तिमीलाई भन्ने सानो कथा छ। कथा यस प्रकारको छ, 2 Samuel 12:1-7 पदमा भनिएको छ, ध्यान लगाएर सुन्नुहोला। एकपल्ट एउटा शहरमा दुईजना मानिस थिए, एकजना धनी र एकजना गरीब। धनी मानिसका धेरै भेडा बाख्राहरूको बगाल र गाई गोरुको बथान थिए। त्यो गरीब मानिसको एउटा सानो पाठी बाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालन पोषण गर्यो र आफ्नै घरमा आफ्नै छोराहरूसँग त्यो हुर्क्यो। त्यसले उसकै थालमा खान्थ्यो र उसकै प्यालामा पिउँथ्यो र उसकै काखमा सुत्थ्यो। त्यसलाई आफ्नै छोरी जस्तै गर्थे। एक दिन एउटा परदेशी त्यस धनी मानिसको घरमा आयो औ त्यस धनी मानिसले आफ्नो पाहुनालाई आफ्नै बगाल र बथानबाट केही दिने मन गरेन, तर निज व्यवहार गरेर त्यस गरीब मानिसको पाठी ल्याएर त्यस पाहुनाको निम्ति भोजन तयार गर्यो। दाउलाई यस कुराले धेरै रिस उठ्यो र कराएर भन्यो, जीवित परमप्रभुको नाउँमा म भन्दछु कि त्यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ। त्यसले यसो गरेर दया माया नगरे वापत त्यसले त्यस पाठीको साटो चार गुणा तिर्नुपर्छ। नातानले दाउलाई भने, त्यो मानिस तपाईँ नै हो। त्यसपछि दाउले आफ्नो पापको प्रस्ताव गरे। पद पाँचमा भनिएको छ, तब मैले आफ्नो पाप तपाईँमा प्रकट गरे र मेरो अधर्म मैले लुकाएको छैन। मैले भने, म आफ्नो अपराध परमप्रभुको सामने स्वीकार गर्नेछु र तपाईँले मेरो पापको अधर्म क्षमा गर्नुभयो। यो तपाईँ र मेरो निम्ति असल उपदेश शिक्षा हो, होइन र? यदि तपाईँ आज परमेश्वरसँगको संगतिबाट बाहिर हुनुहुन्छ भने, दाउले यो पदमा हामीलाई भन्छन् कि के गर्नुपर्ने हो। पहिलो योहना एक अध्याय नौ पदमा भनिएको छ, यदि हामीले आफ्ना पापहरूको प्रस्ताव गर्छौं भने उहाँ हाम्रा सारा पापहरूको क्षमा गर्न र शुद्ध गर्न धर्मी र विश्वासयोग्य हुनुहुन्छ। छ पदमा भनिएको छ, यसकारण हरेक भक्तले तपाईसँग भेट हुने समयमा तपाईमा प्रार्थना गरोस्, पानीको ठूलो भेल आउँदा पनि निश्चय त्यस कहाँ पुग्ने छैन। जब दाउले पानीको ठूलो भेलको उल्लेख गर्छन्, मलाई लाग्छ उसले नूको समयको जल प्रलयको संकेत गरिरहेका छन्। जल प्रलय हुँदा नू नाउँमा थिए र त्यही जल प्रलय जुनले अरूलाई नष्ट गर्यो, तर उसलाई चाहिँ माथि उचालियो किनभने ऊ नौकामा थिए। दण्डको पानीहरू नू कहाँ पुग्न सकेन अनि पृथ्वीमा अर्को महादण्डको समय हुन गइरहेको छ, तर यो पानीको भेल हुने छैन, यो आगो हुनेछ। त्यस्तो समयमा तपाईँ के गर्न सक्नुहुन्छ? सात पदमा भनिएको छ, तपाईँ त मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईँ त मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईँले मलाई दुःखबाट रक्षा गर्नुहुनेछ, तपाईँले मलाई चारैतिरबाट छुटकाराको गीतले घेर्नुहुनेछ। के तपाईँलाई लुक्ने छिपिने स्थानको आवश्यक छ? परमेश्वर तपाईँको छिपिने ठाउँ हुन सक्नुहुन्छ। आठ पदमा भनिएको छ, म तँलाई शिक्षा दिनेछु र तैले जुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु, तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु। यदि तपाईँ उहाँको आँखाद्वारा अगुवाई गरिन गइरहनु भएको छ भने तपाईँ प्रभुप्रति अति नै निकट हुन आवश्यक छ। अनि नौ पदमा भन्छन्, समझै नभएको घोडा अथवा खच्चर जस्ता तिमीहरू नहो, जसलाई रोक्न डोकरी र लगाम चाहिन्छ, नत्र त तिनीहरू तेरो नजिक आउने छैनन्। त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जो परमेश्वरको इच्छामा चल्दैनन्, तिनीहरू आफ्नै इच्छामा चल्छन्, तर हामी त्यस्तो हुनुहुँदैन भनेर भजनकार भन्छन्। अनि आगे पद दश र एघारमा भन्छन्, दुष्टहरूलाई त धेरै अफसोस परि आउनेछ, तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने करुणाले घेर्नेछ। दुष्टहरूलाई धेरै अफसोस परिआउनेछ, तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने करुणाले घेर्नेछ। हे धर्मात्मा हो, परमप्रभुमा मग्न हो र रमाओ, र सोझो हृदय भएका हो तिमीहरू सबै आनन्द साथ कराओ। चाहे तपाईँ जोसुकै किन नहुनुहोस् वा जहाँसुकै किन नहुनुहोस्, यदि तपाईँले प्रभुलाई आफ्नो उद्धारकर्ताको रूपमा जान्नुहुन्छ भने तपाईँ आफ्ना हृदय परमेश्वरमा महान आनन्द हर्षमा उचाल्न सक्नुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: दाई, आजको अध्ययनले हामीलाई धेरै कुराहरू सिकाएको छ र म विश्वास गर्दछु कि गहिरो रूपमा हाम्रो जीवनलाई चाहिँ यसले छोएको छ, हाम्रो हृदयलाई छोएको छ। विशेष गरिकन यो कुरा कि परमेश्वर हाम्रो दुःख देख्नुहुन्छ र हाम्रो पुकारा सुन्नुहुन्छ।
2: हो नि त भाइ, दाउदको जीवन सिद्ध जीवन थिएन। उहाँले दुःख पनि भोग्नुभयो, गल्ती पनि गर्नुभयो र संघर्षहरू पनि सामना गर्नुभयो। तर एउटा कुरा विशेष थियो, उहाँ सधैँ परमेश्वरतर्फ फर्कनुभयो
1: अनि उहाँले आफ्नो पाप लुकाउनु भएन तर स्वीकार गर्नुभयो।
2: बिल्कुलै भाइ, जब दाउदले आफ्नो पाप स्वीकार गर्नुभयो परमेश्वरले उहाँलाई क्षमा गर्नुभयो। यसले हामीलाई सम्झाउँछ कि पापको क्षमा केवल परमेश्वरमा मात्र छ। जब हामी नम्र भएर उहाँको सामु आउँछौं उहाँ क्षमा गर्नको लागि तयार हुनुहुन्छ।
1: साँच्चै नै दाई, र अर्को कुरा पनि एकदमै मन पर्यो, परमेश्वर हाम्रो लुक्ने ठाउँ हुनुहुन्छ। संसारमा कहिलेकाहीँ हामीलाई कतै सुरक्षित महसुस हुँदैन तर परमेश्वरको उपस्थितिमा साँचो सुरक्षा पाइन्छ।
2: हो नि त भाइ, आज हामीले आफैलाई जाँच्नुपर्छ कि परमेश्वर हाम्रो जीवनको आधारशिला हुनुहुन्छ कि समस्या आउँदा हामी उहाँलाई पुकार्छौं कि हामी उहाँको नजिक रहन चाहन्छौं, किनकि परमेश्वरको नजिक रहनु नै सबैभन्दा ठूलो सुरक्षा हो।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

जानेछ यो समय रहने छैन सधैँभरि, बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी। हाते मालो गर्दै गरौं सुनौलो बन्छ परिवेश, कहिले कहीँ हार नमान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि, पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

0: minute, just a minute, we will return back. Return back.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार, विज्ञापन हो।
14: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
15: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
14: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
15: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
14: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
15: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
14: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: இளம்பு பிரேக் டைம்.
1: लौ न लौ लौ चटाङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
5: हुन्छ हुन्छ, पठाउँछ है. ए ए नानी, छोरी.
2: हजुर.
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी.
2: ल दिन त. हेलो, भन्नुहोस् त.
4: हेलो हजुर.
2: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
5: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ.
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
2: नमस्ते डाक्टर सर.
5: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ.
2: ओहो,
5: अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो.
8: बाफ्रे, अब चाहिँ के हुने हो?
9: खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ यस्तै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि.
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन.
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-051 9841-5764। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: बा,
4: हजुर बुहारी।
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
5: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ, गर्मीबाट बचाऊ।
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: wait just a minute. We will return back. New Aliku Hutong and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aliku Hutong and Restaurant Private Limited. Chautara Shangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Aliku @gmail.com. Contact 011-620-326 9860-982293. New Aliku Hotel and Restaurant Private Limited, Chautara Shankar Subhari Nagar Palika 5, Sindhupalcho.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ.
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ. मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ. दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ. रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ. गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ. प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ.
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाउ.
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र.

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।
0: Time check. It's 10 a.m.
1: अहिले बिहानको 10 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: लगभग सबैजना आइसक्नुभयो. आजको उडास्तरको छलफल सुरु गरौँ. हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
5: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: एक्सक्युज मी, यो तपाईँहरू एक्सक्युज मी, यो बाटो कहाँ जान्छ होला?
1: यो बाटो त यहीँ बस्छ, तपाईँ जाने बाटो मलाई थाहा छ, भन्नुहोस्।

0: minute, just a minute, we will return back.
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर. आज कति दिन रे?
6: तीन दिन भयो.
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
6: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि.
5: आ जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर.
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्. अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले.
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ. यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको?
5: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन. हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ.
8: महिनावारीलाई मर्यादित बनाओ, विभेद अन्त्य गर्नु.
9: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एलम्बु FM 89.6 MHz।

0: check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: El Ambu Break Time.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाउ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: it. Just a minute. We will return back. Return back.
1: किन आँखा मिचेकुमिचै गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिलम्बु एफएम 89.6 मेगाहर्ज।
1: Bless the digital, enjoy with us.
2: Hot pot, Korean style ramen.

0: இளம்பு பிரேக் டைம்.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 9749384994, 9840296931। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: ओइले के पार ओइ मित्र, ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
4: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
4: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 9849913127।
8: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
9: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
8: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9814057105।

0: Wait just a minute. We will return back. Return
1: back.
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसादी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: Lambu FM 89

0: Elimbu FM 89.6 MHz.
1: केडा यो चरीलाई जस्तो सुकै सिसाको गोली आए पनि छोड्नु हुँदैन. तिमीहरूलाई थाहा छैन, चरी मर्यो सिसैले, मर्यो सिसैले.

मानव तिन लुकठ र छुदै छुदैन हल्का छुदा ननाचिन्द हुँदै हुँदैन जे गरे नि एक्लै आछु फर्कको छ र दुई चार ठाजो पाए हामीले डर कसको छ र ओइ बेलका बसी टन्न थियो गर्न थाल्यो ल्यान लड्दा लड्दै घर पुगे चिन्दैन भर्या बोल्यो कि त मुखबाट गन्दा आउने छ्याङ भोलि उता मुखी ल्याउरो कति साह्रो है।

0: हाल्नु रह्यो नि के थाहा खबर आज त तिमी सानै राम्रो देखेकी छौ त थाहा छ म तिमीलाई कति धेरै माया गर्छु
1: मिस्टर अजय हे दीपान रोनी से मेरी उमेरी
2: ठिक छ रोहिनी हामी दुईजनामा जसलाई मन पराए नि हामी रिसाउँदैनौ
0: के तिमीहरू 15-20 वर्ष कुर्न सक्छौ
1: रोहिनी
2: बाई।

मेरे मायाको घर छ, कुचेला भत्केला भन्ने यो डर छ, भक्ति तिमी भक्त म तिम्रो, केवल मात्रै तिम्रै त भर छ, वर्ष फडाया दैवको सिफारिश, हर्मोनमा हुनेछ खुसीको बारिस, मेरै लागि त धरतीमा झरिस, नौ महिनामा पाउनेछौ मायाको वारिस।

0: You are listening to Alamware FM 89.6.
1: आज छौरिया कति मेकअप सेकअप गर्दै आए बढिया
2: ओकर अफिसर बाबु त आएको छ नि फेरि गाउँमा
1: जति आए नि के गर्नु नाम त सोध्न सकेको छैन
2: यो पालि त जसरी नाम सोध है
1: कि नाम नै नसोधि सिप्पै बाँड्ने विचार छ तिर त्यही अफिसरसँग
2: जानु नै भेट छैन यो त
3: ब्यान बाजा के सजाय दिनु त ल भाइ छोजे गफ सुनेर बस्ने फुर्सद छैन मेरो
1: अब जाउँ मेरो माया लुजुरहेको थिएँ

0: இளம்பு பிரேக் டைம். मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
3: ए,
4: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए,
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मध्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एलम्बु FM 89.6 MHz।

0: Wait, just a minute. We will return back. Return back.
1: म सानै उमेरमा बेटी बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: शुभ प्रभात गुरुआमा।
8: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
14: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
15: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: LMB FM 89.6 MHz।

0: El Ombu Break Time.
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
10: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
11: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
13: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड। हेलम्बु FM 89.6 MHz।

मैले मेरो छोरीलाई छ छमिन नचाछ भन्ने सुनेको थिएँ। तिमीहरूले देखाउ त्यसलाई नचाएको? कोही बोल्दैनन् त, चुप्प लाएर बसिरहेछन्। बजाइदेऊ बाउ म्युजिक, म नाच्छु अब चाहिँ।

见了把面子朝着那小姐之家，啊，这家的设计啊，怎样的出？见了面子朝着那小姐，王个王，说个。

0: आमा चाहिँ यस्तो चलाउँदैन त
1: हाम्रो

0: it. Just a minute. We will return back. Return back.
1: Oh, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो काकी, के को सिंगर

0: ओए के भयो
1: त खुल गाउँछस् नि है
0: अलिअलि हल्का किन र
1: कुरा आधा स्पष्ट अगाडिको मेरो उसँग गहिरो माया थियो आज भेट्दा के भनौँ के भन्नु भइरहेछ आज मेरो लागि गाइदिन या
0: म सधैँ छु नि किन चिन्ता हुन्छ
2: ल ल ठिक छ म भनिदिन्छु

एक बोली माफर चाहे एक चुट्टी म हजारौं केटी गुमाउन सक्छु सारा र मन पर्दैन कलकत्तै डली मोटी लिल्ला मिल्लाहरू यदि तिमीलाई पाइन भने बन्द गर्छु नेपालका जिल्लाहरू।

0: Thank you.
1: Elambu Break Time.
2: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
4: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 98-41-5164 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै। के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
6: बा,
7: हजुर बुहारी।
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Wait just a minute. We will return back.
1: उहिले के पारो ए मित्र, यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो ए मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बुढो, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-29-13-27।
6: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फार्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
7: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
7: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
6: सम्पर्क नम्बर 97-49-83-94-98-40-29-96-31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फार्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चो।
8: हाम्रा सेवाहरू
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
3: मायाको चिनो,
8: मेडल,
3: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
3: कस्टमाइज कप प्रिन्ट,
8: मेटल फोटो प्रिन्ट।
3: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
9: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer participation is our convenience. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Sangha Chukuri Nagarpalika 5, Singapore Soap. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Sangha Chukuri Nagarpalika 5, Singapore Soap.
10: Listening to Hillenware FM 89.6 megahertz.

Elimbu FM 89.6 MHz. हेलम्बु FM 89.6 MHz मा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आईसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। माथिल्लो तामाकोसीको 4 वटै गेट खोलियो। नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह। बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने। डडेलधुरामा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु, चालक सहित 3 जना घाइते। राजविराज कारागारमा कैदीबन्दीहरूको आन्दोलन। मट्टी तेल खनाएर आत्महत्याको प्रयास। 23 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने। 2 दिन अति भारी वर्षा। उच्च सतर्कता अपनाउन आग्रह। इरान विरूद्ध अमेरिकाको आक्रमण तीव्र। 38 जनाको मृत्यु। र एसीसी अण्डर 19 महिला प्रिमियर कप इण्डोनेसियाले हराउँदै नेपाल तेस्रो स्थानमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले प्रतिकूल मौसमकै बीच बाँधस्थलको जलाशय फ्लसिङ सफा गरिरहेको छ। दोलखाको लामा बगरमा रहेको जलाशय आज शनिबार बिहानदेखि सफा गर्न शुरू गरिएको छ। वर्षाका कारण जलाशयमा बालुवा, गिट्टी र गेगार भरिएपछि बाँधस्थलका सबै गेटहरू खोलेर सफा गर्ने काम भइरहेको छ। भारी वर्षा र बाढ़ीको जोखिम रहेका बीचमा 456 मेगावटबाट क्षमताको जलविद्युत केन्द्रको जलाशय सफा र बाँधस्थलका गेटहरू खोलिएको। तामाकोसी नदीमा पानीको बहाव घटबढ भइरहेको छ। बाँधस्थलका गेटहरू खोल्दा तामाकोसी नदीमा पानीको बहाव बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ। माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले सूचना जारी गरेर दोलखाको लामा बगर, छोतछोत, गंगार, जगद, टुनिटार, जामुनी, भोरले, सिंगटी, नयाँ पुल, किर्नी हुँदै रामेछापको खिम्तीदेखि सुनकोशी किनारसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ। दोलखा जिल्लाको वैतेश्वर नगरपालिकामा सर्पाको टोकाईबाट 1 जना पुरूषको ज्यान गएको छ। दोलखाको भीमेश्वर नगरपालिका 2 डोगथलीमा सर्पको टोकाईबाट 53 वर्षीय भक्त बहादुर थामीको मृत्यु भएको हो। थामीलाई हिजो राति आफ्नै घरको भान्सा कोठामा सर्पले टोकिएको थियो। राति घरेलु उपचार गरेर घरमै राखिएको उनको आज बिहान उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। थामीलाई उपचारका लागि दोलखा अस्पतालमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक इन्सपेक्टर सन्तोष कुमार खड्काले जानकारी दिनुभएको हो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलको सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले बीच गठबन्धन विवाद उत्पन्न भएपछि सरकारबाट बाहिर निर्णयमा पुगेको एमाले जनाएको छ। नेता थपलियाले मन्त्रीहरूलाई समय मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानिय समक्ष राजीनामा बुझाउन निर्देशन दिएको जानकारी दिएको थियो। बागमती प्रदेश सरकारमा एमालेका 3 जना बिना विभागीय सहित 6 जना मन्त्री छन्। एमालेबाट कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, त्यसै गरी उद्योग पर्यटन तथा श्रम यातायात मन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा सरकारमा रहेका छन्। र त्यसै गरी बिना विभागीय मन्त्रीका रूपमा किरण थापा मगर, जयराम थापा र भरत बहादुर केसी रहेको छ। उता कृषि तथा पशुपक्षी विकास, वन वातावरण मन्त्री मधुसूदनले भने राजीनामा बारे आफूलाई औपचारिक जानकारी नभएको बताएको छ। एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकलाल श्रेष्ठले सरकार छोड्ने विषयमा छलफल भइरहेको भए पनि मन्त्रीको राजीनामाका बारेमा अन्तिम निर्णय भइ नसकेको र थप निर्णयका विषयमा आफूलाई जानकारी नभएको समेत बताएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियको नेतृत्वमा रहेको प्रदेश सरकारले गत जेठ 21 गते मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय गरिएको थियो। सो निर्णय साउन 1 गतेदेखि कार्यान्वयनमा ल्याएपछि 8 मन्त्रीलाई जिम्मेवारी तोकिएको छ भने 6 जना मन्त्रीलाई बिना विभागीय मन्त्रीको रूपमा पनि राखिएका छन्। डडेलधुरामा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खसेरी खानमा शनिबार आज बिहान भएको बोलेरो जीव दुर्घटनामा परि मृत्यु हुने दुवैको पहिचान समेत खुलिसकेको छ। जीव दुर्घटनामा परि दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 52 गुल्मा डडेलधुराको अनुसार धनगढ़ीबाट दार्चुलातर्फ जाँदै गरेको SUP01001J1850 नम्बरको बोलेरो जीव शनिबार बिहान करिब 3:30 बजे अनियन्त्रित भई सड़कबाट करिब 300-400 मिटर तल खसेको थियो। दुर्घटनामा दार्चुलाको अपि हिमाल गाउँपालिका 1 का 45 वर्षीय सुगन लोथाल त्यसै गरी 28 वर्षीय हानु लोथ्यालको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनामा जीप चालक बैतडी डिलासैनी गाउँपालिका 2 का 20 वर्षीय अमृत घरेडी घाइते भएका छन् र साथै दार्चुलाको मर्मा गाउँपालिका 3 का 50 वर्षीय अमरसिंह ठगुण्डा र अपि हिमाल गाउँपालिका 1 की 35 वर्षीय सरस्वती लोथ्याल घाइते भएका छन्। घाइते मध्ये चालक घरेडीलाई सामान्य चोट लागेको छ भने ठगुण्डा र सरस्वती लोथ्याल को टाउको छाती र शरीरका अन्य भागमा मध्यम चोट लागेको जनाएको छ। उनीहरू तीनैजनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। बहुप्रतीक्षित नाग ढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन 11 गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने मिति तय भएको नाग ढुङ्गा सुरुङ मार्ग आयोजनक अधिकारीहरूले बताएको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले सुरुङ मार्गको सम्पूर्ण निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालनको तयारी भइरहेको जानकारी गराएको छ र उहाँले साउन 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको पनि जानकारी दिनुभएको छ र उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटन के कसरी गर्ने को बाटो उद्घाटन गराउने बारे मन्त्रालयमा छलफल गरिरहेको पनि बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको समेत बताउनु भएको हो र उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स दमकल र सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गर्न दिई परीक्षणकाल सञ्चालन गर्ने जानकारी गराएको छ र परीक्षणकालमा कुनै पनि समस्या नआएमा चौथो महिनादेखि सवारी साधनका लागि पूर्ण रूपमा सुरुङ मार्ग सञ्चालनमा आउने स्पष्ट पारिएको छ र परीक्षणकालमा ओहोर दोहोर गर्ने सवारी साधनबाट सड़क शुल्क उठाउने र नउठाउने विषयमा अहिले टुंगो लागेको छैन। आयोजनाको काम सम्झौता झण्डै दोब्बर समयमा सम्पन्न भएको छ। सम्झौता अनुसार कुल 42 महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुनुपर्नेमा निर्माण शुरू भएको 79 महिनामा आयोजनाको काम सम्पन्न भएको छ। सप्तरीको राजविराज स्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ। राजविराज नगरपालिका 6 स्थित कारागारमा जेलर मण्डलको चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चालखेल गर्दै कैदीबन्दीहरूबाट रकम वसुलीको आरोप लगाउँदै उनीहरू 3 दिनदेखि आन्दोलनमा रहेका छन् र आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। आन्दोलन नियन्त्रणमा लिन प्रहरी बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बनेको छ। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खनाएर आत्मदाहको प्रयास समेत गरिएको थियो। देशका 23 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। आज र भोलि आइतबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सवारी साधन सञ्चालनमा रोक लगाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँच थर इलाम झापा सुंखुवा सभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चुक नुवाकोट चितवन धादिङ दोर्खा गोर्खा लमजुङ कास्की तनहु पर्वत लमजुङ बागलुङ म्याग्दी स्याङजामा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ। जल तथा मौसम विभागका अनुसार आज र भोलि कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका 1-2 स्थानमा अत्याधिक वर्षा रहेको छ र त्यसै गरी हिमाली तथा पहाड़ी भूभागका कोशी बागमती गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान र मधेस बागमती र गण्डकी प्रदेशका तराईका 1-2 स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सजगता अपनाउन पनि अनुरोध गरिएको छ। प्राधिकरणको अनुसार शान्ति महतले तीनैवटा सुरक्षा निकाय स्थानीय तह र स्वयंसेवकलाई विपदको प्रति कार्यका लागि तयारी अवस्थामा रहन जोखिमपूर्ण राजमार्ग तथा सड़क खण्डमा डोजर एक्सका भेटर लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाको आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरोकार भएका निकायले आग्रह समेत गरिएको छ। फिलम्बु खबरमा अब विदेशको खबर। अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले हिजो राति इरानका विभिन्न प्रान्तमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ। इरानका विभिन्न प्रान्तमा जारी अमेरिकाको आक्रमणका कारण अहिलेसम्म कम्तीमा पनि 38 जनाको मृत्यु भएको र 400 भन्दा बढ़ी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एलम्बु खबरमा अब खेल खबरमा नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसएससी अण्डर 19 महिला प्रिमियर कपमा तेस्रो भएको छ र शनिबार आज भएको खेलमा इण्डोनेसियालाई 9 विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको छ। इण्डोनेसियाले दिएको 69 रनको लक्ष्य नेपालले 14.2 ओभरमा 1 विकेटको क्षतिमा पूरा गरेको छ। सानो प्रवीण 25 रनमा अभिजित रहँदा सावित्री धामी 24 र करूणा विष्ट 16 रन बनाएको छ र ब्याटिङ गरिएको इण्डोनेसिया ले 9 विकेट गुमाएर 68 रन मात्र बनाउन सफल भएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरु पुनः एकपटक। माथिल्लो तामाकोशीको चारवटै गेट खोलियो। नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने तयारी। डडेलधुरामा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु, चालक सहित 3 घाइते। राजविराज कारागारमा कैदीबन्दीको आन्दोलन। मट्टी तेल खनाएर आत्मदाहको प्रयास। 23 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने। अति वर्षा उच्च जोखिम, सतर्कता अपनाउन आग्रह। इरान विरूद्ध अमेरिकाको आक्रमण तीव्र, 38 जनाको मृत्यु र एससीसी अण्डर 19 महिला प्रिमियर कप इण्डोनेसियालाई हराउँदै नेपाल तेस्रो स्थानमा। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। एटिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेथी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
2: यहाँ उन्नत जातको बडेल, हेमसार, धराने बंगुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97-49-83-39-94, 98-40-29-96-31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलिफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: हेलम्बु FM 89.6 MHz।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। प्रियहरू, हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको माझमा कार्यक्रम मार्फत लिएर आउने गर्दछौं र आज पनि वचनबाट उत्साह दिनका लागि उपस्थित भइसकेका छौं। प्रियहरू, म विगतका दिनदेखि एफिसीको पुस्तकबाट यहाँहरूको बीचमा प्रचार गरिरहेको छु र आज पनि म एफिसीको पुस्तक अध्याय 4 17 पदबाट पाठ गर्न गइरहेको छु। 17 पदमा लेखिएको छ, अब म यो जोड़ दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिदछु कि अन्य जातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिउ। तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समझ अन्धकारले भरिएको छ। तिनीहरू कठोर भएका छन् र हर किसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्। तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भने म ठान्छु। छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग र आफ्नो भित्री वर्तावमा नयाँ हौ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएका नयाँ स्वभावलाई धारण गर। यसकारण झूठ त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक अर्काका अङ्गहरू हौ। क्रोध गर तर पाप नगर। घाम अस्ताउनु अघि नै तिमीहरूको रिस मरोस् र दियाबलसलाई मौका नदियो। चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले इमान्दारीता साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। सबै तितोपना, क्रोध र रिस, हो हल्ला र निन्दा, सबै किसिमका दाह समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। आमेन। प्रियहरू, हामीले यति बेला धर्मशास्त्र बाइबलबाट एपिसीको पुस्तक 4 अध्यायको हामीले 17 32 पदसम्म पाठ गर्यौं। प्रिय, विस्तृत रूपमा पावलले एबीसीको मण्डलीलाई बताएका छन् कि ज्योतिका सन्तान भई जिउनु, यो जीवन जिउने कुरा छ। प्रियहरू, मण्डलीलाई पावलले उनीहरूको पहिलेको जीवनलाई त्यागेर अब नयाँ जीवन लिएर अगाडि बढ़ने कुरा बताइरहेका छन्। अब तिमीहरू येशु प्रभुमा एक भएका छौ, तिमीहरूमा एकता चाहिँ हुनु पर्दछ, तिमीहरू नयाँ जीवन तिमीहरूले जिउनु पर्दछ भनेर पावलले यहाँ बताइरहेका छन्। तिमीहरू बीच कुनै पनि खालका विभेदहरू हुनु हुँदैन भनेर पनि पावलले यहाँ बताइरहेका छन्। सँगसँगै अब तिमीहरू परिवर्तित भएका छौ, अब तिमीहरूले नयाँ जीवन पाएका छौ भने अब तिमीहरूको जीवन जिउने शैली पनि परिवर्तित हुनु पर्दछ भनेर पावलले सिकाएका छन्। प्रियहरू, आज यो धर्मशास्त्र बाइबलले सिकाएको कुरा केवल येशूलाई विश्वास गर्नेहरूको लागि मात्रै होइन, तर तपाईँ जो कोही आज हामीलाई सुनिरहनु भएको छ, तपाईँ हरेकको जीवनमा निकै अर्थ राख्ने कुराहरू धर्मशास्त्र बाइबलले सिकाइरहेको छ। आज ज जसले परिवर्तन चाहन्छ, आफ्नो जीवनमा ज जसले परिवर्तनको महसुस गर्न चाहन्छ, त्यसका लागि यो वचन लेखिएको मलाई लाग्दछ। जो कोहीले म भित्र मेरो जीवनमा परिवर्तन चाहन्छु भन्ने कसैलाई लाग्छ भने त्यसका लागि यो वचन लेखिएको छ। पावलले भन्दछन् कि पहिले तिमीहरू अन्य जाति थियौ। पहिले तिमीहरूले येशु प्रभुलाई चिनेका थिएनौ। तिमीहरूले साँचो परमेश्वर को हो तिमीहरूले जान्दैन थियौ। तिमीहरू करारबाट तिमीहरू अलग गरिएका थियौ। तर अब त तिमीहरूले साँचो परमेश्वरलाई चिनेका छौ। अब त तिमीहरूले एकमात्र सत्य परमेश्वरलाई जानेका छौ। अब यो कुरा जानिसकेपछि तिमीहरू अन्य जाति जस्तो तिमीहरूको व्यर्थताको जीवन तिमीहरूले नजियो भनेर पावलले भन्दछन्। पावलले अन्य जातिहरूका बारेमा यहाँ यसरी बताएका छन् कि ती व्यक्तिहरूको हृदय चाहिँ कठोर हुँदछ। उनीहरूमा अज्ञानता र उनीहरूमा जुन किसिमको जीवन छ त्यो जीवनले पक्कै पनि परमेश्वरतर्फ नभइकन अन्धकारतर्फ डुर्याइरहेको हुन्छ। उनीहरूको हृदय कठोर हुन्छ र हर किसिमका अशुद्ध कामहरू र विभिन्न किसिमका लालचमा उनीहरू लागेको हामीले पाउँदछौ। संसारमा हामीले देखेका छौं केही मानिसहरू यस्ता हुन्छन् कि पक्कै पनि प्रियहरू उनीहरूले पाप गर्नलाई डराउँदैनन्। मानिसको हृदय छली छ, उनीहरूको हृदयमा पाप छ, विभिन्न किसिमका अपराधिक क्रियाकलाप गर्न मानिसहरू डराउँदैनन्। हाम्रो समाजमा असल मानिस पनि छन्, खराब मानिसहरू पनि छन्। बाइबलले भन्दछ कि संसारको मानिसहरू अन्धकारमा हिडुल गरिरहेका छन्। हरेक किसिमका उनीहरूको हृदय कठोर छ, अशुद्ध कुराको लालच मानिसहरूले गर्दछन्। तर जसले येशूलाई चिनेर आफ्नो जीवन परिवर्तन गरेको छ, जसले येशूलाई चिनेर अब म उहाँको धार्मिक जीवनमा अगाडि बढ्छु भनेर सोचेको छ भने उनीहरूमा परिवर्तन आवश्यक छ र उनीहरूको जीवन परिवर्तन भएको हुनुपर्दछ भनेर पावलले यहाँ बताएका छन्। पावलले यहाँ स्पष्टसँग मण्डलीलाई भनेका छन् कि पहिले तिमीहरूको जीवन पनि त्यही प्रकारको थियो। अन्य जाति जस्तो तिमीहरूको जीवन थियो, संसारिक मानिसहरूको जस्तो तिमीहरूको जीवन थियो। तिमीहरूले साँचो परमेश्वरलाई जान्दैन थियो। पाप के हो तिमीहरूले चिनेका थिएनौ। तर अब त तिमीहरू ज्योतिका सन्तान भएका छौ। येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका छौ र त्यसैबाट तिमीहरूले शिक्षा पाएका छौ। अब तिमीहरूको जीवन पुरानो जीवन रहेन। अब तिमीहरूको जीवन पहिलेको अन्धकारको जीवन हुनु हुँदैन भनेर पावलले बताउँदछन्। तिमीहरूको जीवन एक समय छली र लालसाहरूद्वारा भ्रष्ट भएका थियो, तर अब येशूमा तिमीहरू नयाँ भएका छौ। जसले येशूलाई विश्वास गर्छ त्यो नयाँ सृष्टि हो। वचनमा भनिएको छ, हेर पुरानो बित्ति गएको छ, नयाँ आएको छ। यदि अझै पनि विश्वासी जीवनमा पहिलेका चालचलन व्यवहारहरू छन् भने ती सबै त्याग्नलाई प्रेरित पावलले मण्डलीलाई आग्रह गरेको हामीले पाउँदछौ। बाह्र पदमा भनिएको छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। हामीलाई थाहा छ एक समय पापमय स्वभावले हाम्रो जीवनमा राज गरेको थियो। पापमय स्वभावले तपाईँ र हामीलाई अन्धो बनाएको थियो। तपाईँ र हामीलाई साँचो परमेश्वर को हुनुहुन्छ भन्ने कुरा हामीले चिनेका थिएनौ। तर अब साँचो परमेश्वरलाई हामीले चिनेका छौं। अब हामी अन्धकारमा होइन तर ज्योतिमा हामी हिडुल गरिरहेका छौं भने अब फेरि हाम्रो जीवन के पुरानो शैलीमा, पुरानो स्वभावमा, पापमय स्वभावमा नै हामीले जिउने त? पावलले प्रश्न गरेका छन्। यदि छ भने त्यो त्याग र आफ्नो भित्री वर्तावमा नयाँ हौ। प्रियहरू, यो वर्ताव भनेको हाम्रो व्यवहार। हामीले मण्डलीमा आउँदा मात्रै विश्वासी जीवन हामीले जिइरहेका छौं अथवा हामी हाम्रो सम्पूर्ण जीवन नै, हाम्रो व्यवहार नै हामी येशूको जस्तो हामीले व्यवहार गरिरहेका छौं? धेरै जस्तो विश्वासीहरूको जीवन मण्डलीमा आउँदा मात्रै सीमित रहन्छ। तर म तपाईँहरूलाई उत्साह दिन चाहन्छु कि प्रियहरू, जबसम्म तपाईँ र हामी भित्री रूपमा मनबाटै परिवर्तन हुँदैनौ तबसम्म केही कुरा पनि परिवर्तन हुँदैन। पावलले यही भन्दछन् कि आफ्नो भित्री वर्तावमा नयाँ हौ, आफ्नो भित्री व्यवहारमा नयाँ हौ, तिम्रो आफ्नो मन परिवर्तन गर। आज हामीले देखेका छौं धेरै यस्ता व्यक्तिहरू छन् जसले येशू प्रभुलाई विश्वास गरे भनेर भन्दछन् तर उनीहरूको जीवन परिवर्तन भएको छैन। एउटा बाइबल विद्वानले भनेका छन् कि साँचो पश्चाताप भनेको उसको जीवन परिवर्तन हो। यदि कसैले मेरो पाप पश्चाताप गरेको छु भनेर भन्छ तर उसको जीवन परिवर्तन भएको छैन भने त्यो साँचो पश्चाताप होइन। साँचो पश्चाताप त्यति बेला हुन्छ जब उसको जीवन परिवर्तन हुँदछ। त्यसकारण बाइबलको शिक्षाले भन्दछ कि आफ्नो भित्री वर्तावमा, आफ्नो भित्री व्यवहारमा हामी परिवर्तित हुनुपर्दछ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर। यति बेला मलाई सम्झना आयो, पावलले गलातीको मण्डलीलाई पनि त्यही भनेका थिए। प्रियहरू, यहाँ दुई किसिमको स्वभावको कुरा गरिएको छ, पापमय स्वभाव र एउटा पवित्र आत्माको फलहरू। प्रियहरू, पापमय स्वभावको बारेमा हामीलाई थाहा छ। बाइबलमा अहिले भर्खरै हामीले हेर्यौं कि हाम्रा पुराना स्वभावहरू त्याग। पुराना स्वभावहरू के थिए? पुराना स्वभावहरू गलाती पाँचको 19 भनिए जस्तै व्यभिचारहरू अपवित्र अपवित्रता लम्पटपना मूर्ति पूजा तन्त्र मन्त्र दुश्मनी झैझगडा ईर्ष्या क्रोध स्वार्थीपन फुट गुटबन्दी डाहा पियकरपन अश्लील मोजमजा र यस्तै अरू जसका विषयमा म तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हुँ। ज जसले यस्ता कामहरू गर्दछन् परमेश्वरका राज्यका हकदार बन्ने छैनन्। तर पवित्र आत्माको फल चाहिँ प्रेम आनन्द शान्ति धैर्य दया भलाइ विश्वस्तता नम्रता संयम हुन्। यस्ता कुराहरूको विरूद्धमा कुनै व्यवस्था छैन। श्रीहरू यहाँ पावलले स्पष्टसँग बताएका छन् मण्डलीलाई कि हाम्रो स्वभावमा हाम्रो परिवर्तन आउनु पर्दछ। हाम्रो भित्री स्वभावमा परिवर्तन आएर हाम्रो जीवन नै प्रियहरू नयाँ हुनुपर्दछ। 25 पदमा यहाँ फेरि पावलले भनेका छन् कि यसकारण झूठ त्यागेर हरेकले आआफ्नो छिमेकीसँग सत्य बोल किनकि हामी एउटै शरीरमा एक अर्काका अंगहरू हौं। प्रियहरू आज हामीले शुरूदेखि हेर्दै आएका छौं कि ख्रिष्ट हाम्रो शिर हुनुहुन्छ अनि मण्डली येशु प्रभुको शरीर हो। जब हामी येशुसँग गाँसिएका छौं भने उहाँको स्वभाव हामीमा हुनुपर्दछ। हामी एउटै शरीर हौ भने हामी सम्पूर्ण शरीरको क्रियाकलापहरू एउटै हुनुपर्दछ। साँच्चीकै येशु प्रभु शिर हुनुहुन्छ, हामी शरीर हौ, हामी एउटा शरीरको अंग हौ, हामी येशुसँग गाँसिएका छौं भने उहाँको जस्तो स्वभाव उहाँको जस्तो जीवनशैली तपाईँ र हाम्रो हुनुपर्दछ। परिवर्तित जीवनशैली परिवर्तित मन हृदय भित्री रूपमा हाम्रो परिवर्तन आउनु आवश्यक छ प्रियहरू। त्यसकारण पावलले फेरि यहाँ उत्साह दिएका छन् कि क्रोध गर तर पाप नगर घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। हेर्नुहोस् त कति असल वचन छ। हामी बीचमा बेमेल हुनुको कारण एकता नहुनुको कारण सम्बन्धमा समस्याहरू आउनुको कारण हाम्रो मनभित्र हामीले रिस अभि पालेर राखेका हुन्छौं। हाम्रो मनभित्र हामीले त्यो क्षमाको र दयाको हृदय राख्दैनौ तर त्यो भित्र चाहिँ हामीले कसैप्रति रिस छ भने त्यसलाई हामीले सधैँभरि पालेर राख्दछौं। तर बाइबलले भन्दछ घाम अस्ताउनु भन्दा अघि नै तिमीहरूको रिस मरोस्। जब हामीमा कसैप्रति रिस र कसैप्रति एउटा खराब व्यवहार यदि तपाईँ हामीमा भयो भने त्यो कुरा त्यही नै हामीले समाधान गर्नुपर्दछ। छिटै नै त्यो कुराको समाधान गर्नुपर्दछ। क्षमा लेनदेनको कुराहरू छिटै नै गर्नुपर्दछ। यदि तपाईँ हामीमा दूरी बढ्दै गयो भने त्यो रिसले त्यो खराबीले झन् ठूलो जरा गाडिएर बसेको हुन्छ। यहाँ फेरि पावलले बताउँदछन् कि र दियाबलसलाई मौका नदियो, चोर्नेले अब उसो नचोरोस् र दियाबलसलाई मौका नदियो। प्रियहरु जब तपाईँ र हामीले रिस पाल्दछौं भने त्यहाँ अरू एउटा अन्धकारको शक्तिले काम गर्ने मौका पाउँदछ। त्यसकारण सम्बन्धहरू बिग्रियो भने चाँडै नै त्यसलाई मिलाउनलाई क्षमा लेनदेनको कुराहरू एकअर्का बीचमा नम्रता र आत्मीय भाइचारा बढाउने कुरामा तपाईँ हामी अगाडि बढ्नु आवश्यक छ। 28 पदमा फेरि यहाँ पावलले बताउँदछन् कि चोर्नेले अब उसो नचोरोस् बरु उसले परिश्रम गरोस्, उसले आफ्नो हातले इमानदारी साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। प्रियहरू बाइबलले स्पष्टसँग बताएको छ कि खराब आचरण खराब हाम्रो समाजको विभिन्न खालको समस्याहरू छन्। हाम्रो समाजमा चोरी डकैती लुटपाट हत्या हिंसा छन्। यी सबैको विरूद्धमा बाइबलले मानिसलाई सुदृढ

0: तिमीहरू छाप लगाइएका छौ। प्रियहरू, जब तपाईँ र मैले परमेश्वरलाई विश्वास गर्दछौ, उहाँको नाउँमा हामीले बप्तिस्मा लिन्छौ, पवित्र आत्मा पिता पुत्रको नाउँमा हामीले बप्तिस्मा लिन्छौ भने प्रियहरू, तपाईँ र हामीलाई पवित्र आत्माको छाप लगाइन्छ, अथवा उहाँ हाम्रो बीचमा बास बस्नुहुन्छ, हाम्रो हृदयमा उहाँको बास रहन्छ। तर यदि खराब व्यवहारहरू हाम्रो जीवनबाट भयो, पुरानो पापमै स्वभावहरूमा हामी अझै मस्त भएर अगाडि बढ्यौं भने त्यसबाट तपाईँ र मेरो हृदयमा रहनु भएको पवित्र आत्मालाई दुखी तुल्याउँदछ प्रियहरू। त्यसकारण यहाँ बताइएको छ कि पवित्र आत्मालाई दुखित नतुल्याओ जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। तपाईँ र हाम्रो हृदयमा पवित्र आत्माको छाप लागिसकिएको छ। यदि हाम्रो व्यवहारले, तपाईँ र मेरो जीवनशैलीले, तपाईँ र मेरो स्वभावले पवित्र आत्मालाई हामीले दुखित तुल्याउँछौ भने प्रियहरू, हामीले ख्याल गर्नु पर्दछ कि परमेश्वरको अनुग्रहले तपाईँ र म बाँचेका छौं, तपाईँ र मैले नयाँ जीवन पाएका छौं, तपाईँ र मैले अनन्त जीवन हामीले पाएका छौं, कि अब हामी हाम्रो स्वभावले, हाम्रो व्यवहारले, हाम्रा आचरणले के हामीले परमेश्वरलाई दुखित तुल्याउने, के हामीले उहाँलाई एउटा परमेश्वरको धार्मिक जीवन जिएर, पवित्रताको जीवन जिएर, एउटा नयाँ जीवन, नयाँ स्वभाव हामी धारण गरेर अगाडि बढ्ने, जसले परमेश्वरलाई महिमा दिन्छ, जसले परमेश्वरको प्रशंसा गर्दछ, पक्कै पनि तपाईँ परमेश्वरलाई महिमा गर्ने र उहाँको प्रशंसा गर्ने, उहाँलाई खुशी तुल्याउने जीवन जिउन चाहनुहुन्छ। अन्तिम पद यहाँ 31 र 32 पदमा यसरी लेखिएको छ, सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका दाह समेत तिमीहरूले त्यागिदियो, जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। प्रियहरू, म यही उत्साह तपाईँहरूलाई दिन चाहन्छु कि फिलिपीको पुस्तकमा भनिएको छ कि तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। येशू ख्रिस्टमा जुन मन थियो, जुन स्वभाव उहाँको थियो, त्यस्तो जीवन तपाईँ र मेरो हुनुपर्दछ। यो पुस्तकको निचोड त्यही हो कि प्रियहरू, तपाईँ र हामी उस पहिले अन्य जाति जस्तै थियौं, संसारका मानिसहरू जस्तै थियौं, तर अब हामी धार्मिक जीवन हामीले जिउनको लागि परमेश्वरबाट अनुग्रह पाएका छौं, कि अब तपाईँ र हामी उसो अन्धकारको सन्तान होइन, तर तपाईँ र हामी अब ज्योतिका सन्तान भएका छौं। जसरी ख्रिस्ट येशू आफ्नो जीवनभरि उहाँ धर्मी जीवन जिएर उहाँ स्वर्ग आरोहण हुनुभयो, जसरी ख्रिस्ट येशू आफ्नो जीवनकालमा उहाँ एउटा निष्कलंक पवित्र जीवन उहाँले जिउनुभयो, प्रेममा उहाँ मानिसहरूको बीचमा रहनुभयो, एकतामा रहनुभयो, हामीले देख्यौं उहाँको जीवन, कि हामीमा पनि उहाँको जस्तो मन, उहाँको जस्तो हृदय, उहाँको जस्तो जीवन हुनुपर्दछ। पावलले यसरी भनेका छन् कि जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले एकअर्कालाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मनका र दयालु हौ। आज हामी एकअर्काप्रति कोमल मनको र दयालु हुनु नै हाम्रो विश्वासी जीवनको सबैभन्दा ठूलो सार्थकता, विश्वासी जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। प्रियहरू, म यही उत्साह तपाईँहरूलाई दिँदै आजको यो जीवनको वचन रेडियो कार्यक्रमबाट बिदा हुन चाहन्छु। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई

0: प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङ्ला भाषारी न्यान्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारेरी रङ्ला केही प्रतिक्रिया मुसम 98 85 53 339 हस् त त्यो समय रिङ बिदा ताजी रङ्गी छङमदानु जयमसी नमस्कार।
1: Time check. It's 7 p.m.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालमा बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव आज राति र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा मुसलधारे पानी पर्ने, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने,
1: सड़क, हवाई यातायात, पर्वतराम लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
0: सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित, बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने, संस्थापन पक्षसँग पार्टी एकता हुने सम्भावना कमजोर बनेको कांग्रेसको देउबा समूहको निष्कर्ष,
2: विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
0: कुसुण्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश, देशभर 72% धान रोपाई, सबैभन्दा धेरै सुदूरपश्चिममा चैत्य धान रोपेका किसानलाई भ्याइ नभ्याई,
3: खाली हुँदैन जमिन, चैत्य धान लाग्छ अनि गहुँ सरिन्छ, यसमा त्यहाँ चैत्य धान, चैत्यमा मकै सरिन्छ,
0: र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित, विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराति फ्रान्स र इंग्ल्याण्ड भिड्दै।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान मेल खान थालेको छ र त्यसै अनुरूप गरिएको पूर्व तयारीका कारण मौसमजन्य विपदबाट मृत्युका घटनामा कमी आउन थालेको छ। वर्खाको समयमा मौसममा आउने उतार चढ़ावका आधारमा सरकार र मातहतका निकायले दिने चेतावनी वा सूचनालाई ख्यालठट्टा नठानी अक्षरक्ष पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोषी रावलबाट।
5: आज राति र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुं, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल,
6: कोशी, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको चाहिँ पहाड़ी र तराई भूभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बंगालको खाड़ीमा विकसित भएको एउटा न्यूनचापीय जुन प्रणाली, न्यूनचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसून सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकार पनि गर्नुपर्ने हुन सक्छ र प्रभावित वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन, सड़क, हवाई यातायात, पर्वतराम लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
5: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा

0: किन हामीले पनि यो सिन्धुपाल्चोक जिल्लाभित्र यो ठुलो पानी पर्ने भनेर जुन अब जल तथा मौसम विज्ञान विभाग एनडीआरएमले जुन सूचना जारी गरेका छ त्यहाँबाट हामीले मुख्य सतर्कता अप्नाएका छौँ अनि हाम्रो सुरक्षा समितिको बैठकबाट सबै सुरक्षा निकायलाई एलर्ट गराएका छौँ र सबै साधारणहरूलाई आवश्यक परेको अवस्थामा मात्रै बाहेक अहिले चाहिँ त्यो जोखिम एरियाहरूमा चाहिँ सवारी साधन नपठाउने गरी हामीले व्यवस्था मिलाएका छौँ त्यसरी गरेका छौँ र नागरिकहरूलाई पनि आवश्यकतामा एकदम अति आवश्यक परेको बेला मात्रै बाहिर निस्किनु नभए चाहिँ त्यसरी सवारी साधन लिएर हिँडजुल नगर्नु हुन एक दुई दिन अलिक सतर्कता अप्नाउनु हुन भन्दा हामीले चाहिँ सूचना जारी गरेका छौँ र सतर्कता अप्नाएका छौँ।
1: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँग सहकारी नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाइने भएको छ। पूर्व सभापति देउवा समूहले गगन थापा नेतृत्वले सहमति सहकारीमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको छ। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
2: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षधरहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
1: देउवा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्षसहित राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। साउन 24 देखि 29 को बीचमा भेला आयोजना गर्ने नेताहरूको भनाई छ। देउवा समूहले छुट्टै पार्टी सञ्चालन पार्टी कार्यालय सञ्चालनमा ल्याएसँगै नेताहरूमा दूरी बढ़दो छ। कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ? राजनैतिक विश्लेषक पुरन्जन आचार्यले सीआईएनसँग भन्नुभयो,
3: इतर समूहहरूलाई पनि चेता गराउँदाखेरि कति लक्रेर जाने कति घुटेर जाने अब चाहिँ अब हिजो त हाम्रै हारी मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए। अब उनी सायद दिगदार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला विराटनगर गएर बसेको हामी महिनौ दिन भयो। त्यसपछि चाहिँ बिच बिचार गर्ने चाहिँ मानिसहरूको अभाव छ। अब यङहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
1: मध्य वर्षा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख बढ़ी हेक्टर धान खेती योग्य जमीनमध्ये हालसम्म 9 लाख बढ़ी रोपाई सकिएको बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको विभागले जनाएको छ। गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपिएको थियो। प्रदेशगत रूपमा हेर्दा पश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको छ। समयमा वर्षा नहुँदा अधिकांश जिल्लाहरूमा रोपाई हुन बाँकी रहेको उपमहानिर्देशक कोइरालाले सीआईएनसँग बताउनुभयो।
4: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
1: एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स इंग्ल्याण्ड भेट्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समय अनुसार बिहान पौने 3 बजे शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच खेल प्रतिस्पर्धा हुनेछ।
5: एकै मौसममा 2 प्रकारको धान भित्र्याउन पाउँदा खुशी। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने अवधिसम्म त यहाँ चाहिँ खै किन कसैले सासु गर्नु भएको छैन, तै पनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ छरिन्छ, यसैमा त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
6: उत्पादनसँगै आमदानी पनि बढेपछि किसानलाई फाइदा, साहित्य र संगीतले व्यक्तित्व र कृतित्वमा कसरी प्रभाव पार्छ, एकजना सांसद तथा साहित्यकारसँगको विशेष कुराकानी सहितको शनिबारे विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट, अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णयबारे जानकारी गराएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज मुख्यमन्त्री बानियालाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसक्नु भएको बताइएको हो। सरकारमा रहेका एमालेका 6 जना मन्त्रीलाई आज राजीनामा बुझाउन नेता थपलियाले निर्देशन दिनुभएको थियो। संसदीय दलको कार्यालयले आजै सामूहिक राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाउने तयारी गरेको थियो। कार्यालयमा राजीनामा पत्र तयार गरेर सम्बन्धित मन्त्रीलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध समेत गरिएको थियो, तर सबै मन्त्रीहरू हेटौडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको संसदीय दलको कार्यालयले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले कुसुण्डा लगायत लोप उन्मुख समुदायमा नागरिकको संरक्षण, उत्थान, सहजी सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुण्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 उक्त समुदायलाई स्वतन्त्र पूर्व सुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको प्रबन्ध गराउन संघीय सरकारसँग सिफारिश समेत गरिएको छ। आयोगले कुसुण्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र शिक्षामूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्न पनि निर्देशन दिएको छ। विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवश्यक चिकित्सकहरूले आज काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। आफूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले चिकित्सकको ड्यूटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक प्रति अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने समेत माग गरेका छन्। दाङको सिंचाई सुविधा पुगेका स्थानमा धान रोपाई लगभग सकिएको छ। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिएको छ, तर दाङको बंगलाचुली गाउँपालिका 8 का किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउन भ्याइ नभ्याइ छ।
11: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री:
12: अब के काटिसक्यो के अरे अब कोही बाँकी छ अब वर्षे धान अब पानीको यसो छेको हेरेर गर्नुपर्छ त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे अब 25-30 मुरी हुन्छ वर्षे धान सार्न साह्रै गाह्रो हुन्छ।
11: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ। सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर
13: सके चैते धान फेरि वर्षे चाहिँ रोप्ने सुरु हुँदैछ अलिकति केही थोरै स्याहार्न छ अब दुई चार दिनमा हामीले स्याहारेर धान स्याहार चैते धान स्याहार फेरि रोपेर नै भ्याउँछौँ भ्याउने तयारीमा छौँ।
14: यो खेती गर्दा सजिलो के भएको छ भने अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जान पर्दैन गाउँ घर आफ्नो घर छोड्नु पर्दैन।
11: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्। अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहिल पुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्। बंगलासुले आठ खैरेनीका किसान रूपलाल खत्री
5: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ। धेरै जसोले स्याहारिसक्नु भयो त्यति धान एक दुई घरको स्याहार्न बाँकी छ। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन। एउटा तरकारी खेती गर्ने आउँदैछ त यहाँ चाहिँ खै किन कसैले सासु गर्नु भएको छैन तै पनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ छरिन्छ यसमा त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ मकै स्याहार्ने पनि सुरु भइरहेछ।
11: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ। स्वामी घाटका किसान टोपली गेवाली
15: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ मिलीजुली सब दिदी बहिनीहरू मिलेर अर्म पर्म गरेर गर्छौँ अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ यहाँ बिउ काट्दै हुनुहुन्छ। अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ नाचगान गाउने अनि रमाइलै हुन्छ।
11: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ। सुशीला ओली सीआईएन रेडियो मध्ये पश्चिम दाङ।
6: तपाईं सामुदायिक सूचना नेट

0: हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबार विशेष। भनिन्छ, साहित्य र संगीतले कृति अनि व्यक्तित्वको विकास मात्रै गर्दैन, सोचाई र व्यवहारमा पनि परिवर्तन ल्याउँछ। राजनैतिक व्यक्तिमा यी दुवै विधाको साधना र रूचि हुँदा यसको प्रभाव कस्तो हुन्छ? साथी लीलप्रकाश चन्दले नेपाली कांग्रेसका सांसद तथा साहित्यकार मनमाया विक मनुसँग कुराकानी गर्नुभएको छ।
2: कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू।
3: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो रचना?
2: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला यसरी त मैले 14 वर्ष
3: कति सालतिर
2: दिएको, यो चाहिँ 57 सालतिर छापिएको।
3: ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति, त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित, यो दुईटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ?
2: स्कुलमा हुँदा एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो, गायन कला राम्रो थियो। पहिले भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो, लेख्न पनि म लेख्थे तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे, कपी गर्थे, गाउँथे स्टेजहरूमा।
3: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश?
2: सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलो चोटि स्टेजमा।
3: कसरी गाउनु भएको थियो सुनौ?

0: पछि केमा समस्या भएर तपाईँ
1: मेरो भोकल कर्डमा रियाज चाहिँ बढी गरेर मैले त त्यो सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाली हुँदैन
0: मञ्चहरूमा पनि त्यतिखेर
1: थुप्रै गाउँथे कलेजमा त कहिले छोडिदिन थिएँ स्कुल कलेज अनि त्यसपछि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो अनि
1: त्यस पछाडि चाहिँ म अलिकति मैले अलिक चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको सुरु विवाह भइसकेपछिको फरक जीवन त्यस त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक बाद

0: भयो, फरक अनुभव भयो, त्यस पछाडि गाउँछु, एउटा कलाकार हुन्छु भनेर सपना थियो, त्यो पनि टुट्यो। अनि अलिक बढी भावुक भए अनि लेख्न थालेछु।
1: त्यसपछि झन्
0: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरे, डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको। अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो, त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरे। त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो, कन्ठ आउँदैन
1: कविता वाचन गर्नु।
0: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो। अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरे कार्यक्रमको, त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ, म अध्यक्ष भएँ। त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई, तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ, छापेर यहाँनिर विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउन मिल्ने जति कलेक्ट भएको रहेछ। विराटनगरको साहित्यकार विवास पोखरेल हुनुहुन्छ, उहाँ प्राज्ञ पनि हो। अनि उहाँले चाहिँ तिम्रो अब पहिलो लेखाइ हो, कविता खासै राम्रो छैन होला भन्नुभयो। अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो। अनि उहाँलाई सबै कविता पठाएर उहाँले पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ, छाप्न मिल्छ भन्नुभयो। अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी।
1: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ।
0: एकदमै, म गर्गाचार्य विश्वभाषा पुस्तकालय।
1: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि?
0: धेरै, मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ, अग्रजहरूबाट, त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू।
1: पछि चाहिँ संयुक्त संग्रह पनि
0: हजुर, हजमबरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो, त्यहाँ मेरा कविताहरू छन्। एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन्, त्यहाँनिर मेरो बायोग्राफी सहितै छ। अब त्यस धेरैवटा उसले चाहिँ
1: भनेको अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने।
0: हजुर, मेरो तयारीमा छु म
1: कविता संग्रह।
0: हजुर, कविता संग्रह नै
1: भनेको अलिक बढी
0: कविता नै, मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले, कविताबाटै म चिनिएको भएको कारणले म कविता नै बढी लेख्छु।
1: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा फरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई?
0: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद। अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन,
1: जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन्।
0: त्यो त हो, हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही जग्गा थिएनन् होइन, उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु
1: परिकल्पना
0: हो, परिकल्पना एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकार छ, पछि हुने कुरा पनि अगाडि।
2: मैले एउटा संविधान 72 जारी भइसकेको,
0: अनि त्यस पछाडि मैले एउटा नयाँ युद्ध परिकार कविता लेखेको,
2: साहित्य आविष्कार पनि हो,
0: मलाई
2: दूरदर्शिता मुभमेन्ट भयो,
0: पछि त्यति बेला
2: त्यो कविता
0: हाम्रो संविधानलाई हेर्दाखेरि मैले त्यति बेला जुन कुराहरू खड्किएको महसुस भयो कुराहरू आयो,
2: अनि त्यस पछाडि मैले एउटा
0: एउटा नयाँ
3: नेपालमा बंगलादेशको खाडीमा विकसित न्यून जाति प्रणालीको प्रभावले आज राति र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना, त्यस जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारसँगको सहमति कारण नभएको भन्दै इन्टरनेट खाडीमा विकसितहरू प्रणालीको प्रभावले आज राति बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने तय गरेको छ।
4: सम्भावना कमजोर बनेको काँग्रेसको देउबा समूहको निष्कर्ष सरकार सुन्दा समुदायका बसोबास भन्दै गर्न मानव अधिकार आएको सिफारिश छ भने सन्देश पर 72% धानी पाई समर्थन भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा धान खेती हुँदा दाङका किसानहरू चैत्य धान बनेको भन्दै दाङका किसान चैत्य धान रोपेका किसानलाई भ्याइने भाइ भएको छ। यसपछि 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ भने विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यरात धान राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 3 गते बिहान 6 बजे साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

ありがとうございます。

0: இளம்பு பிரேக் டைம்.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, शहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: एलम्बु FM 89.6 MHz।

0: मजै आइरहेको छैन. वी निड समथिङ डिफरेन्ट यार, डिफरेन्ट.
1: त्यही त, इट्स नट वाइभिङ एट अल.
2: खै त्यो सिङ्गर भाइ अहिलेसम्म आएन.
1: ओ बल्ल आयो.
3: सो सरी यार गाइस, ट्राफिक जाममा पर्यो नि.
0: गीत लेख्यौ त तिमीले हिजो?
3: लेखि नि, गीत मात्रै होइन मैले त भिडियोकै आइडिया बोकेर आएको छु. आई होप सबलाई मनपर्छ. टाइम छ नि होइन सुन्नलाई?
4: ल गाइस, इमेजिन एउटा सुन्दर गाउँ छ हिमालय हिमालको काखमा, र एक दिन त्यही गाउँको साँगुरो गोरेटो हुँदै म आफ्नै सुरमा हिँडिरहेको छु.
1: आफै बसेर हुन्छ त.
3: नाइस पोइन्ट. त्यसो भए तिनजना केटाहरू हुन्छन्,

0: हो सुल्टिनीहरू पट्टन त गफै दिएर त हो नि आजकल साँचो बोलेर कामै छैन ल अब घान्द्रुङ ठुलो
1: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
6: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: ए पहिला कसैले भनेनन्?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: एलम्बु एफएम 89.6 MHz।
12: ओइ सुनो न।
13: भन न।
12: हामी सँगै भएको नि यत्रो टाइम भइसक्यो, आई थिङ्क अब हामी बिहा गर्नुपर्छ होला।
13: बिहा गर्छु मात्रै भनेर हुन्छ? न केही जागिर छ, न केही काम गर्छ, घरमा पनि लडेर माग्ने कुरा आइरहेछ। तिम्रो यस्तै पारा हो भने मैले पनि केही सोच्नु पर्ने हुन्छ।
12: हे कति गिरी गरेर आयो क्या, काम खोजिरहेको छु त।
13: काम मात्रै खोज्दै बस्छ, कस्तो झर्केर बोलेको। म गएको
12: एकछिन बस्छ न।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: ओइनिके पार ओइ मित्र ये दुम्सले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
0: हाम्रा सेवाहरू
6: स्टेसनरीका सम्पूर्ण सामानहरू
0: फोटोकपी प्रिन्ट
6: कलर प्रिन्ट
0: पीवीसी आईडी कार्ड
6: सबै प्रकारका खेलकुद सामग्रीहरू
0: सबै तहको तथा विभिन्न पुस्तकहरू
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
0: ट्रफी
6: मायाको चिनो
0: मेडल
6: फ्रेम
0: जर्सी सेटहरू तथा प्रिन्ट
6: सब्लिमेसन प्रिन्ट
0: जर्सी प्रिन्ट
6: कस्टमाइज कप प्रिन्ट
0: मेटल फोटो प्रिन्ट
6: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ
6: सेवा स्टेसनरी एन्ड सप्लायर्स
0: कन्ट्याक्ट नम्बर 9841924274
6: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ
0: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
6: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054
7: चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 0126206 9860982293 new aroniko hotel and restaurant private limited chautara sagar subani nagar palika 5 sindhupalso
8: tapai aile helambu fm 89.6 megahertz suni rahanu bhayeko cha

0: नमस्कार नमस्कार।
1: मेरो प्यारो भाइलाई पोखरामा स्वागत छ। आज भाइसँग कीर्तन गाउने हो, अब सधैँ दोहोरी मात्रै होइन।
0: मलाई त भजन कीर्तन साह्रै मनपर्छ, लैनिस गाउँ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। एलम्बु एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल श्रावण 3 गते आइतबार आषाढ शुक्ल पक्ष पञ्चमी तिथि ईस्वी सन् 2026 जुलाई 19 तारीक नेपाल सम्बत 1146 दिल्लाथ आज बिहान सूर्योदय 5:21 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिकै 6:58 समयमा हुनेछ। बाढ़ी पहिरोले 6 राजमार्ग अवरूद्ध, आज देशका धेरै ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना, एक जिल्लामा राति सवारी साधन सञ्चालनमा रोक, सरकारका निर्णयले हानि भएमा त्यस्ता निर्णय परिवर्तन हुने सभापति लामिछानेको भनाई, नेपाली कांग्रेस विभाजनको संघारमा देउबा समूहद्वारा राष्ट्रिय भेला बोलाउँदै, युक्रेनद्वारा रूसमा भीषण ड्रोन आक्रमण 8 मृत्यु, विश्वकै प्रमुख तेल उत्पादक र निर्यातकर्ता मुलुक रूसमा तेलको हाहाकार, मेसीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, एसिसी अन्डर-19 महिला प्रिमियर कपमा नेपाली महिला टोली तेस्रो। साझा खबरको शुरूमा स्थानीय खबर। काभ्रेको पाँचखाल नगरपालिका बारासेरामा रोपाईका लागि पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार पाँचखाल नगरपालिका बारासेरामा आफ्नै खेतमा धान रोप्ने क्रममा पानी तान्ने मेसिनको नाङ्गो विद्युतीय तारबाट करेन्ट लागेर 61 वर्षीय कान्छा दनवारको मृत्यु भएको छ। प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। उक्त घटनामा सो स्थानका वर्ष 26 अनु दनवार पनि करेन्ट लागेर घाइते भएकी छन्। उनको दाहिने हातको बुढी औंलामा सामान्य चोट लागेको छ। दोलखाको भीमेश्वर नगरपालिकामा सर्पको टोकाईबाट एक पुरूषको ज्यान गएको छ। जिल्लाको भीमेश्वर नगरपालिका 2 डौकथालीमा सर्पको टोकाईबाट 53 वर्षीय भक्तबहादुर थामीको मृत्यु भएको हो। थामीलाई शुक्रबार राति आफ्नै घरको भान्सा कोठामा सर्पले टोकेको थियो। राति घरेलु उपचार गरेर घरमै राखिएका उनको हिजो बिहान उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। थामीलाई उपचारका लागि दोलखा अस्पतालमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक इन्स्पेक्टर सन्तोष कुमार खड्काले जानकारी दिनुभएको छ। दोलखामा पछिल्लो समय सर्पदंशका घटना बढ़िरहेका छन्। यस अघि बैतेश्वरमा पनि सर्पको टोकाईबाट एक महिलाको ज्यान गएको थियो। साझा खबरमा राष्ट्रिय खबर। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी पहिरोले 6 मुख्य राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुरकोट नेपाल थोक कटुञ्जेवेसी कान्ति लोकपथ मेची राजमार्ग सालझण्डी ढोरपाटन सड़क अरणीको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका 4 पहिरो खस्दा उक्त खण्ड अवरूद्ध भएको छ। यसै गरी बागलुङको जैमिनी नगरपालिका 8 बेल बगरमा पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। यसैबीच देशका धेरै ठाउँमा आज मुसुलधारदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको छ। बंगालको खाड़ीमा विकसित मौसमी प्रणाली उत्तर पश्चिम सर्दै गरेकाले यसले आज धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशभरिका हिमाली पहाड़ी भाग कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारदेखि आरी घोप्टे वर्षाको सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। आरी घोप्टे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी पहिरो डुबान गेग्रान बहाव र कटानको जोखिम बढ़ने
बताएको छ। यसैबीच देशका 23 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँच थर, इलाम, झापा, शंकरसभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहु, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जामा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले लिने निर्णयले जनतालाई लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गरिने बताउनु भएको छ। सरकारको अभिभावक पार्टी भएकाले यो जिम्मेवारी लिनबाट कहिले पछि नहट्ने सभापति लामिछानेको भनाई छ। रौतहट जिल्लाका विभिन्न पार्टीका नेताहरूले शुक्रबार रासोपामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्नुहुँदै काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताउनु भएको हो। सरकारको नियतमा कुनै पनि संकट छैन, निर्णयहरूमा कहिलेकाहीँ समस्या हुन सक्छन्, त्यसमा करेक्सन गर्न सकिन्छ, उहाँले भन्नुभयो। सरकारले गरेका केही निर्णय कालान्तरमा परिवर्तन गर्नुपर्ने र केही निर्णय प्रभावको आधारमा तत्काल परिवर्तन गर्नुपर्ने अवस्था पनि आउन सक्ने सभापति लामिछानेको भनाई थियो। नेपाली कांग्रेसका पूर्व सभापति शेरबार देउबा समूहले सभापति गगन थापासँग पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालेको छ। यही निष्कर्षसँगै समूहले आगामी रणनीति तय गर्न राष्ट्रिय भेला बोलाउने तयारी अघि बढ़ाएको छ। चुनादेवी स्थित सम्पर्क कार्यालयमा इतर पक्षका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा शनिबार बसेको देउबा समूहका शीर्ष नेताहरूको बैठकले पार्टी एकताको अवस्था, बीपी स्मृति दिवसको तयारी र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरेको थियो। बैठकपछि नेता मीनबहादुर विश्वकर्माले संस्थापन पक्षसँग सहमतिको सम्भावना अत्यन्त न्यून भएको बताउनुहुँदै साउन 24 29 गते भित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको बताउनुभयो। नेता विश्वकर्माले पार्टीको नाम, चुनाव चिन्ह, संगठनात्मक संरचना तथा कानूनी व्यवस्था समेत आगामी छलफलबाट तयार गरिने बताउनु भएको छ। देउबा समूहको यो निष्कर्षले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब नयाँ राजनीतिक मोड़तर्फ उन्मुख भएको संकेत दिएको छ। काठमाडौँको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भएको छ। नेपालको पहिलो सुरुङ मार्गमा हिजो दौड़ तथा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ। आगामी साउन 11 गतेदेखि सुरुङ मार्गको परीक्षण सञ्चालनको तयारी भइरहेको बेला सुरुङभित्र दौड़ तथा पदयात्रा कार्यक्रम गरिएको हो। सड़क विभागका अनुसार सुरुङ मार्गको औपचारिक उद्घाटन श्रावण 11 गते हुनेछ भने शुरूमा यसलाई परीक्षणको रूपमा सञ्चालन गरिनेछ। व्यावसायिक रूपमा सञ्चालनमा आउन भने अझै 2-3 महिना लाग्ने जनाएको छ। परीक्षण अवधिमा सवारी साधनबाट कुनै पनि शुल्क नलिइने भए पनि नियमित सञ्चालनपछि सरकारले तोकेको दस्तुर लागू गरिनेछ। सुरुङभित्र आवश्यक सुरक्षा, संचार, विद्युत, भेन्टिलेशन र टोल व्यवस्थापन प्रणालीको परीक्षण सम्पन्न भइसकेको सड़क विभागले जनाएको छ। ताजा खबरमा अब विदेशको खबर। युक्रेनले पश्चिमी रूसमा गरेको भीषण ड्रोन आक्रमणमा कम्तीमा 8 मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। रूस युक्रेन बीच लगातार आक्रमण प्रत्याक्रमण जारी रहेको बेला भएको यो घटना पछिल्लो 3 वर्ष